नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्कर सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र संचार मनोरञ्जनको लागि सुन्ने गरौँ नागरिक।

नमस्ते, म गायक तथा संगीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, सञ्चार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ

नमस्ते, म गायक अभय महत। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्ख सभाको खादबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, संचार र मनोरञ्जनका लागि सधैँ

0: कता हुनु नि हो सोल्टिना? म त लागेको हो दोहोरी साँझतिर। हाम्रो पूर्वेली राजा विनोद घिमिरेले नयाँ अनलाइन दोहोरी साँझ खोल्नु भएको रहेछ, उतै दोहोरी गाउँदैछु नि।
1: ए हो र, मलाई पनि लैजानुहोस् न त, गाउनु पर्यो।
0: हुन्छ नि त, हुन्छ, आउनुहोस् न त।
1: हुन्छ, बरु छिटो जोडी हाल्नुहोस् न त, हजुरसँगै गाउनु पर्छ कि क्या हो आज?
0: गाउनु पर्छ नि हो सोल्टिना, गाउनु पर्छ।

0: डाक्टर साहब नमस्ते।
1: नमस्ते, बसौँ न। के समस्या छ?
0: आजभोलि स्तन क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
1: कस्तो राम्रो, यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरुन्त उपचार गरेमा निको पनि हुन्छ।
0: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
1: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिना पहिलो शनिबार अथवा एक गते, आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
0: बुझे डाक्टर साहब।
2: नियमित स्तन जाँच गरौँ। स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

महिनावारी किशोरीहरूमा किशोरावस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी स्यानिटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा यौनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा यौनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनुपर्दछ र यदि स्यानिटरी प्याड हो भने प्रत्येक पटक नयाँ हुनु पर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने स्यानिटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन।

नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्कर सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र संचार मनोरञ्जनको लागि सुन्ने गरौ नागरिक।

नमस्ते, म गायक तथा संगीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, सञ्चार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ

नमस्ते, म गायक अभय महत। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्ख सभाको खाँदबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, संचार र मनोरञ्जनका लागि

0: डाक्टर साहब नमस्ते।
1: नमस्ते, बसौँ न। के समस्या छ?
0: आजभोलि स्तन क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
1: कस्तो राम्रो, यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरन्त उपचार गरेमा निको पनि हुन्छ।
0: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
1: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
0: बुझे डाक्टर साहब।
2: नियमित स्तन जाँच गरौ, स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: महिनावारी किशोरीहरूमा किशोरावस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी सेनेटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा यौनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा यौनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनुपर्दछ र यदि सेनेटरी प्याड हो भने प्रत्येक पटक नयाँ हुनु पर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने सेनेटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौं, घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौं, साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ संघका सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र संचार मनोरञ्जनको लागि सुन्ने गरौँ नागरिक चासो।

नमस्ते, म गायक अभय महक। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्ख सभाको खादबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो, सूचना, संचार र मनोरञ्जनका लागि सधैँ

0: डाक्टर साहब नमस्ते।
1: नमस्ते, बसौ न। के समस्या छ?
0: आजभोलि स्तन क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
1: कस्तो राम्रो, यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरुन्त उपचार गरेमा निको पनि हुन्छ।
0: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
1: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
0: बुझे डाक्टर साहब।
2: नियमित स्तन जाँच गरौँ। स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: महिनावारी किशोरीहरूमा किशोर अवस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी स्यानिटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा यौनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाईमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा यौनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनुपर्दछ र यदि स्यानिटरी प्याड हो भने प्रत्येक पटक हुनु पर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने स्यानिटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौं, घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौं, साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ संघ सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र संचार मनोरञ्जनको लागि सुन्ने गरौ नागरिक।

नमस्ते, म गायक तथा संगीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, सञ्चार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ

नमस्ते, म गायक अभय महत। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्ख सभाको खादबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, संचार र मनोरञ्जनका लागि सधैँ

0: डाक्टर साहब नमस्ते।
1: नमस्ते, बसौ न। के समस्या छ?
0: आजभोलि यस्तो क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
1: कस्तो राम्रो, यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरन्त उपचार गरेमा निको पनि हुन्छ।
0: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
1: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
0: बुझे डाक्टर साहब।
2: नियमित स्तन जाँच गरौं। स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: होइन सम्झे यार, हाम्रो कोरियामा बस्ने नेपाली केटीहरूले हामी नेपाली केटाहरूले भाव नै दिनु हो के भयो यस्तो?
4: हो नि सम्झे, लास्ट नक्कली भएको छ।

0: महिनावारी किशोरीहरूमा किशोरावस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी सेनेटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा योनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा योनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनुपर्दछ र यदि सेनेटरी प्याड हो भने प्रत्येक पटक हुनु पर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने सेनेटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौं, घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौं, साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्कर सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र संचार मनोरञ्जनको लागि सुन्ने गरौँ नागरिक।

नमस्ते, म गायक तथा संगीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खाटबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, संचार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ

नमस्ते, म गायक अभय महत। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्ख सभाको खादबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो, सूचना, संचार र मनोरञ्जनका लागि।

0: डाक्टर साहब नमस्ते।
1: नमस्ते, बसौँ न। के समस्या छ?
0: आजभोलि स्तन क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
1: कस्तो राम्रो, यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरन्त उपचार गरेमा निको पनि हुन्छ।
0: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
1: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
0: बुझे डाक्टर साहब।
2: नियमित स्तन जाँच गरौँ। स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: महिनावारी किशोरीहरूमा किशोरावस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी सेनेटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा यौनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाईमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा यौनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनुपर्दछ र यदि सेनेटरी प्याड हो भने प्रत्येक पटक नयाँ हुनु पर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने सेनेटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौं, घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौं, साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्कर सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र संचार मनोरञ्जनको लागि सुन्ने गरौँ नागरिक चासो।

नमस्ते, म गायक तथा संगीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, सञ्चार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ

नमस्ते, म गायक अभय महत। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्ख सभाको खाँदबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, संचार र मनोरञ्जनका लागि सधैँ

0: डाक्टर साहब नमस्ते।
1: नमस्ते, बसौ न। के समस्या छ?
0: आजभोलि स्तन क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
1: कस्तो राम्रो, यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरन्त उपचार गरेमा निको पनि हुन्छ।
0: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
1: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले, महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
0: बुझे डाक्टर साहब।
2: नियमित स्तन जाँच गरौँ। स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: महिनावारी किशोरीहरूमा किशोरावस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी सेनेटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा यौनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाईमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा यौनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनुपर्दछ र यदि सेनेटरी प्याड हो भने प्रत्येक पटक नयाँ हुनु पर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने सेनेटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौं। घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौं। साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: हेलो गाइज, सक्यो पानी गएर सक्नेको यो झन्डै झन्डै भिजो पानी
1: पुग्छ हो। अब त भ्याउँदैन पानी पर।
2: झन खायो झन मिठो रक्सी हो।
3: नमस्ते, म गायक अनि सङ्गीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्कर सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र सञ्चार मनोरञ्जनको लागि सुन्ने गरौँ नागरिक।

नमस्ते, म गायक तथा सङ्गीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, सञ्चार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ

नमस्ते, म गायक अभय महत। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्ख सभाको खाँदबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, संचार र मनोरञ्जनका लागि

0: डाक्टर साहब नमस्ते।
1: नमस्ते, बसौ न। के समस्या छ?
0: आजभोलि यस्तो क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
1: कस्तो राम्रो, यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरन्त उपचार गरेमा निको पनि हुन्छ।
0: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
1: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
0: बुझे डाक्टर साहब।
2: नियमित स्तन जाँच गरौँ। स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: महिनावारी किशोरीहरूमा किशोरावस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी सेनेटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा योनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा योनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनुपर्दछ र यदि सेनेटरी प्याड हो भने प्रत्येक पटक हुनु पर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने सेनेटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौं। घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौं। साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ संघका सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र संचार मनोरञ्जनको लागि सुन्ने गरौँ नागरिक चासो।

नमस्ते, म गायक तथा संगीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, सञ्चार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ

0: डाक्टर साहब नमस्ते।
1: नमस्ते, बसौँ न। के समस्या छ?
0: आजभोलि स्तन क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
1: कस्तो राम्रो, यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरन्त उपचार गरेमा निको पनि हुन्छ।
0: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
1: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
0: बुझे डाक्टर साहब।
2: नियमित स्तन जाँच गरौँ। स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: महिनावारी किशोरीहरूमा किशोरावस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी स्यानिटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा यौनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा यौनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनुपर्दछ र यदि स्यानिटरी प्याड हो भने प्रत्येक पटक नयाँ हुनु पर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने स्यानिटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौं। घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौं। साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ संघका सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र संचार मनोरञ्जनको लागि सुन्ने गरौँ नागरिक।

नमस्ते, म गायक तथा संगीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, संचार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ

नमस्ते, म गायक अभय महत। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्ख सभाको खाँदबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, संचार र मनोरञ्जनका लागि सधैँ

0: डाक्टर साहब नमस्ते।
1: नमस्ते, बसौँ न। के समस्या छ?
0: आजभोलि स्तन क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
1: कस्तो राम्रो, यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरन्त उपचार गरेमा निको पनि हुन्छ।
0: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
1: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
0: बुझे डाक्टर साहब।
2: नियमित स्तन जाँच गरौँ। स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: महिनावारी किशोरीहरूमा किशोरावस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी सेनेटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा योनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाईमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा योनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनु पर्दछ र यदि सेनेटरी प्याड हो भने प्रत्येक पटक नयाँ हुनु पर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने सेनेटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौं, घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौं, साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ संघका सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र संचार मनोरञ्जनको लागि सुन्ने गरौँ नागरिक।

नमस्ते, म गायक तथा संगीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, सञ्चार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ

नमस्ते, म गायक अभय महत। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्ख सभाको खाँदबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो, सूचना, संचार र मनोरञ्जनका लागि सधैँ

0: डाक्टर साहब नमस्ते।
1: नमस्ते, बसौ न। के समस्या छ?
0: आजभोलि स्तन क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
1: कस्तो राम्रो, यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरुन्त उपचार गरेमा निको पनि हुन्छ।
0: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
1: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
0: बुझे डाक्टर साहब।
2: नियमित स्तन जाँच गरौँ। स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: महिनावारी किशोरीहरूमा किशोरावस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी सेनेटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा यौनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा यौनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनुपर्दछ र यदि सेनेटरी प्याड हो भने प्रत्येक पटक नयाँ हुनु पर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने सेनेटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौं। घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौं। साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्कर सभाको खादबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र संचार मनोरञ्जनको लागि सुन्ने गरौँ नागरिक चासो।

नमस्ते, म गायक तथा संगीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, सञ्चार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ

नमस्ते, म गायक अभय महत। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्ख सभाको खाँदबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, संचार र मनोरञ्जनका लागि

0: डाक्टर साहब नमस्ते।
1: नमस्ते, बसौ न। के समस्या छ?
0: आजभोलि स्तन क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
1: कस्तो राम्रो, यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाए यसको तुरन्त उपचार गरेमा निको पनि हुन्छ।
0: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
1: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
0: बुझे डाक्टर साहब।
2: नियमित स्तन जाँच गरौ, स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: महिनावारी किशोरीहरूमा किशोरावस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी सेनेटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा यौनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाईमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा यौनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनुपर्दछ र यदि सेनेटरी प्याड हो भने प्रत्येक पटक हुनु पर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने सेनेटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौं। घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौं। साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
2: झझन खायो झझन मिठो तिन पनि रक्सी हो।
3: नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ संघ सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र संचार मनोरञ्जनको लागि सुन्ने गरौँ नागरिक चासो।

नमस्ते, म गायक तथा संगीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, सञ्चार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ

0: डाक्टर साहब नमस्ते।
1: नमस्ते, बसौ न। के समस्या छ?
0: आजभोलि स्तन क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
1: कस्तो राम्रो, यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरन्त उपचार गरेमा निको पनि हुन्छ।
0: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
1: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
0: बुझे डाक्टर साहब।
2: नियमित स्तन जाँच गरौं। स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: महिनावारी किशोरीहरूमा किशोरावस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी सेनेटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा यौनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाईमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा यौनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनुपर्दछ र यदि सेनेटरी प्याड हो भने प्रत्येक पटक नयाँ हुनु पर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने सेनेटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौं। घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौं। साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्कर सभाको खादबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र संचार मनोरञ्जनको लागि सुन्ने गरौँ नागरिक।

नमस्ते, म गायक तथा संगीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, सञ्चार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ

नमस्ते, म गायक अभय महत। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्का सभाको खादबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो, सूचना, संचार र मनोरञ्जनका लागि सधैँ

0: डाक्टर साहब नमस्ते।
1: नमस्ते, बसौ न। के समस्या छ?
0: आजभोलि स्तन क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
1: कस्तो राम्रो, यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरुन्त उपचार गरेमा निको पनि हुन्छ।
0: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
1: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
0: बुझे डाक्टर साहब।
2: नियमित स्तन जाँच गरौं। स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: जहिले ए बाउ ल्याङ ल्याङ ल्याङ ल्याङ मात्र गर्छ, बिहे गर भनेर। राम्रो केटी पनि पाउनु पऱ्यो नि बिहे गर्नु लागि त।
1: ओइ के छ त बिचार केटी त चुहाएको छ त।
2: वाह हो त जानकडा।

0: महिनावारी किशोरीहरूमा किशोरावस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी सेनेटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा योनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाईमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा योनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनुपर्दछ र यदि सेनेटरी प्याड हो भने प्रत्येक पटक नयाँ हुनुपर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने सेनेटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौं। घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौं। साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्कर सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र संचार मनोरञ्जनको लागि सुन्ने गरौ नागरिक चासो।
1: OSR Digital, entertaining the nation.

नमस्ते, म गायक तथा संगीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, संचार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ

0: नमस्ते, म गायक अभय महत। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्ख सभाको खादबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, संचार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ।
1: Entertaining the

0: डाक्टर साहब नमस्ते।
1: नमस्ते, बसौँ न। के समस्या छ?
0: आजभोलि स्तन क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
1: कस्तो राम्रो, यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरन्त उपचार गरेमा निको पनि हुन्छ।
0: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
1: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
0: बुझे डाक्टर साहब।
2: नियमित स्तन जाँच गरौँ। स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
3: Really? But you promised me. Adi,

0: महिनावारी किशोरीहरूमा किशोरावस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी सेनेटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा यौनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाईमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा यौनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनुपर्दछ र यदि सेनेटरी प्याड हो भने प्रत्येक पटक नयाँ हुनु पर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने सेनेटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौं, घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौं, साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ संघका सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र संचार मनोरञ्जनको लागि सुन्ने गरौँ नागरिक चासो।

नमस्ते, म गायक तथा संगीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खाटबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, सञ्चार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ

0: नमस्ते, म गायक अभय महत। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्का सभाको खाँदबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, संचार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ।
1: Entertaining the nation.

0: डाक्टर साहब नमस्ते।
1: नमस्ते, बसौँ न। के समस्या छ?
0: आजभोलि स्तन क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
1: कस्तो राम्रो, यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरन्त उपचार गरेमा निको पनि हुन्छ।
0: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
1: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले, महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते, आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
0: बुझे डाक्टर साहब।
2: नियमित स्तन जाँच गरौँ। स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: महिनावारी किशोरीहरूमा किशोरावस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी सेनेटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा यौनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाईमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा यौनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनुपर्दछ र यदि सेनेटरी प्याड हो भने प्रत्येक पटक हुनु पर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने सेनेटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौं। घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौं। साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्कर सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र संचार मनोरञ्जनको लागि सुन्ने गरौँ नागरिक चासो।

नमस्ते, म गायक तथा संगीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, सञ्चार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ

नमस्ते, म गायक अभय महत। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्ख सभाको खाँदबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो, सूचना, संचार र मनोरञ्जनका लागि।

0: डाक्टर साहब नमस्ते।
1: नमस्ते, बसौँ न। के समस्या छ?
0: आजभोलि स्तन क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
1: कस्तो राम्रो, यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरन्त उपचार गरेमा निको पनि हुन्छ।
0: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
1: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
0: बुझे डाक्टर साहब।
2: नियमित स्तन जाँच गरौँ। स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: महिनावारी किशोरीहरूमा किशोरावस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी सेनेटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा योनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाईमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा योनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनुपर्दछ र यदि सेनेटरी प्याड हो भने प्रत्येक पटक नयाँ हुनुपर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने सेनेटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौं, घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौं, साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्कर सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र संचार मनोरञ्जनको लागि सुन्ने गरौँ नागरिक।

नमस्ते, म गायक तथा संगीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, संचार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ

नमस्ते, म गायक अभय महत। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्ख सभाको खाँदबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो, सूचना, संचार र मनोरञ्जनका लागि सधैँ

0: डाक्टर साहब नमस्ते।
1: नमस्ते, बसौ न। के समस्या छ?
0: आजभोलि स्तन क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
1: कस्तो राम्रो, यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरुन्त उपचार गरेमा निको पनि हुन्छ।
0: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
1: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
0: बुझे डाक्टर साहब।
2: नियमित स्तन जाँच गरौं। स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: महिनावारी किशोरीहरूमा किशोरावस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी स्यानिटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा यौनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा यौनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनुपर्दछ र यदि स्यानिटरी प्याड हो भने प्रत्येक पटक नयाँ हुनु पर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने स्यानिटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौं। घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौं। साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्कर सभाको खादबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र संचार मनोरञ्जनको लागि सुन्ने गरौँ नागरिक।

नमस्ते, म गायक तथा सङ्गीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, सञ्चार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ

0: हेलो सोल्टिनी,
1: म सोल्टिनी होइन, कान्छी हो।
0: ए कान्छी पो
2: दिदी,
1: कसको फोन? खै सोल्टिनी।
2: हेलो
0: सोल्टिनी, के छ?
1: ठिकै छ, अनि तपाईँ के छ सोल्टिनी?
3: पत्याउने कुरा नगर, तेरो दाइले चाह्यो भने चुर्कीको भरमा बोकेर लिएर हिँड्छ।

नमस्ते, म गायक अभय महत। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्ख सभाको खाँदबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, संचार र मनोरञ्जनका लागि

0: डाक्टर साहब नमस्ते।
1: नमस्ते, बसौँ न। के समस्या छ?
0: आजभोलि स्तन क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
1: कस्तो राम्रो, यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरुन्त उपचार गरेमा निको पनि हुन्छ।
0: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
1: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
0: बुझे डाक्टर साहब।
2: नियमित स्तन जाँच गरौँ। स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: महिनावारी किशोरीहरूमा किशोरावस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी सेनेटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा योनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा योनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनुपर्दछ र यदि सेनेटरी प्याड हो भने प्रत्येक पटक हुनु पर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने सेनेटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौं, घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौं, साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्कर सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र संचार मनोरञ्जनको लागि सुन्ने गरौँ नागरिक।

नमस्ते, म गायक तथा संगीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, सञ्चार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ

0: नमस्ते, म गायक अभय महत। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्ख सभाको खादबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, संचार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ।
1: ओएसआर डिजिटल, एन्टरटेनिङ द नेसन।

0: डाक्टर साहब नमस्ते।
1: नमस्ते, बसौ न। के समस्या छ?
0: आजभोलि स्तन क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
1: कस्तो राम्रो, यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरुन्त उपचार गरेमा निको पनि हुन्छ।
0: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
1: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते, आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
0: बुझे डाक्टर साहब।
2: नियमित स्तन जाँच गरौ, स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

महिनावारी किशोरीहरूमा किशोरावस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी सेनेटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा योनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा योनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनुपर्दछ र यदि सेनेटरी प्याड हो भने प्रत्येक पटक नयाँ हुनुपर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने सेनेटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौं। घरायसी

0: पारिदिनु पर्यो, बिहे गर्ने हो अब त।
1: म छु के फलमी,
0: तपाईँले त धोका दिनुहुन्न नि दाजु।
2: मिलाएर कुरा गर्ने हो दाजु, सकेसम्म अझै कुरा छिन्नुपर्छ।
1: फुलमा पानी हाल्ने अङ्कल,
3: यो घरमा बिहा गर्ने उमेर पुगेको छोरी छ अरे, केटो हेर्न आज भनिदिनुहोस् न है।
4: ए केटी हेर्न आएको
3: हजुर,
4: बिहा गर्ने?
3: यस,
4: बस न त।
3: ओके
0: दाजु,
3: देख्यो
0: बसेन
3: भाइ, पुगेन
0: हजुरले यति गरिदिनु भयो भने नि दाजु साह्रै गुण लाग्छ।
5: बुढालाई नि हेर।

नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ संघका सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र संचार मनोरञ्जनको लागि सुन्ने गरौँ नागरिक चासो।

0: नमस्ते, म गायक तथा संगीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, सञ्चार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ। हस्, धन्यवाद।
1: Entertaining the nation. Shivam Cement, quality ko mamla ma, no compromise.

नमस्ते, म गायक अभय महक। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्ख सभाको खाँदबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो, सूचना, संचार र मनोरञ्जनका लागि

0: डाक्टर साहब नमस्ते।
1: नमस्ते, बसौँ न। के समस्या छ?
0: आजभोलि स्तन क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
1: कस्तो राम्रो, यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरुन्त उपचार गरेमा निको पनि हुन्छ।
0: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
1: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
0: बुझे डाक्टर साहब।
2: नियमित स्तन जाँच गरौँ। स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: महिनावारी किशोरीहरूमा किशोर अवस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी स्यानिटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा यौनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाईमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा यौनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनुपर्दछ र यदि स्यानिटरी प्याड हो भने प्रत्येक पटक हुनु पर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने स्यानिटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौं, घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौं, साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र
2: OSR Digital, entertaining the nation.

0: नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्कर सभाको खादबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र संचार मनोरञ्जनको लागि सुन्ने गरौँ नागरिक चासो।
1: OSR Digital, entertaining the nation.

नमस्ते, म गायक तथा संगीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, सञ्चार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ

0: नयाँ संसार प्रस्तुत गर्दछ
1: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

नमस्ते, म गायक अभय महत। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्घ सभाको खाँदबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, संचार र मनोरञ्जनका लागि सधैँ

0: डाक्टर साहब नमस्ते।
1: नमस्ते, बसौ न। के समस्या छ?
0: आजभोलि स्तन क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
1: कस्तो राम्रो, यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरन्त उपचार गरेमा निको पनि हुन्छ।
0: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
1: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
0: बुझे डाक्टर साहब।
2: नियमित स्तन जाँच गरौँ। स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: महिनावारी किशोरीहरूमा किशोरावस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी सेनेटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा यौनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा यौनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनुपर्दछ र यदि सेनेटरी प्याड हो भने प्रत्येक पटक नयाँ हुनु पर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने सेनेटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौं। घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौं। साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ संघका सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र संचार मनोरञ्जनको लागि सुन्ने गरौँ नागरिक चासो।
1: नमस्ते, म गायक तथा संगीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, संचार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ

0: नमस्ते, म गायक अभय महत। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्ख सभाको खादबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, संचार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ।
1: डाक्टर साहब, नमस्ते।
2: नमस्ते, बसौँ न। के समस्या छ?
1: आजभोलि स्तन क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
2: कस्तो राम्रो! यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरुन्त उपचार गरेमा निको पनि हुन्छ।
1: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
2: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते, आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
1: बुझे डाक्टर साहब।
3: नियमित स्तन जाँच गरौ। स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: महिनावारी किशोरीहरूमा किशोरावस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी सेनेटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा यौनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाईमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा यौनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनुपर्दछ र यदि सेनेटरी प्याड हो भने प्रत्येक पटक नयाँ हुनुपर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने सेनेटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौं। घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौं। साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौं।
5: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: झझन खायो झझन मिठो, तिन पनि रक्सी हौ।
7: नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्ख सभाको खादबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र संचार मनोरञ्जनको लागि सुन्ने गरौँ नागरिक चासो।
8: नमस्ते, म गायक तथा संगीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खादबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, संचार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ

0: नमस्ते, म गायक अभय महत। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्ख सभाको खादबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, संचार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ।
1: डाक्टर साहब, नमस्ते।
2: नमस्ते, बसौ न। के समस्या छ?
1: आजभोलि स्तन क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
2: कस्तो राम्रो! यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरुन्त उपचार गरेमा निको पनि हुन्छ।
1: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
2: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते, आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
1: बुझे डाक्टर साहब।
3: नियमित स्तन जाँच गरौँ। स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: महिनावारी किशोरीहरूमा किशोरावस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी सेनेटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा यौनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाईमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा यौनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनुपर्दछ र यदि सेनेटरी प्याड हो भने प्रत्येक पटक नयाँ हुनुपर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने सेनेटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौं। घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौं। साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौं।
5: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: झझन खायो झझन मिठो, तिन पनि रक्सी हौ।
7: नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्ख सभाको खादबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र संचार मनोरञ्जनको लागि सुन्ने गरौँ नागरिक चासो।
8: नमस्ते, म गायक तथा संगीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्खुवा सभाको खादबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, संचार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ

नमस्ते, म गायक अभय महत। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्ख सभाको खाँदबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो, सूचना, संचार र मनोरञ्जन।

0: थ्याङ्क यू नमस्ते
1: डाक्टर साहब. नमस्ते.
2: नमस्ते. बसौ न. के समस्या छ?
1: आजभोलि यस्त क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बस्न सकिन्छ भनेर बुझ्न आएको.
2: कस्तो राम्रो. यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरन्त उपचार गरेमा निको पनि हुन्छ.
1: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न.
2: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले, महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते, आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ.
1: बुझे डाक्टर साहब.
3: नियमित स्तन जाँच गरौँ. स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौँ. राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र.

0: ओइ, कहाँ जान लागो?
1: फिल्म हेर्न।
0: अनि बाख्रा चाहिँ कसले चराउँछन्?
2: ओइ साने,
1: के
2: तल तिम्रो फेभरेट ढाकु कालीको फिल्म लागेछ, हेर्न जाने होइन? हामी त जानला।
1: बाख्रा चाहिँ तिमी हेरिदिन्छौ र?
3: भोकल बाख्रा हेर्न तेरो हुन्छ
2: क्या? यहीँ

0: महिनावारी किशोरीहरूमा किशोरावस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी सेनेटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा यौनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाईमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा यौनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनुपर्दछ र यदि सेनेटरी प्याड हो भने प्रत्येक पटक नयाँ हुनु पर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने सेनेटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौं। घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौं। साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
2: झझन खायो झझन मिठो तिन पनि रक्सी हौ।
3: नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ संघ सभाको खादबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र संचार मनोरञ्जनको लागि सुन्ने गरौं नागरिक चासो।
4: नमस्ते, म गायक तथा संगीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खादबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, संचार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ

0: नमस्ते, म गायक अभय महत। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्ख सभाको खादबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, संचार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ।
1: डाक्टर साहब, नमस्ते।
2: नमस्ते, बसौ न। के समस्या छ?
1: आजभोलि स्तन क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
2: कस्तो राम्रो! यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरुन्त उपचार गरेमा निको पनि हुन्छ।
1: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
2: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
1: बुझे डाक्टर साहब।
3: नियमित स्तन जाँच गरौँ। स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा राष्ट्रिय

0: महिनावारी किशोरीहरूमा किशोर अवस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी स्यानिटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा यौनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाईमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा यौनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनुपर्दछ र यदि स्यानिटरी प्याड हो भने प्रत्येक पटक घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने स्यानिटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौं, घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौं, साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्कर सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र संचार मनोरञ्जनको लागि सुन्ने गरौँ नागरिक।

नमस्ते, म गायक तथा सङ्गीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, सञ्चार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ

नमस्ते, म गायक अभय महत। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्घ सभाको खाँदबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो, सूचना, संचार र मनोरञ्जनका लागि

0: डाक्टर साहब नमस्ते।
1: नमस्ते, बसौ न। के समस्या छ?
0: आजभोलि स्तन क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
1: कस्तो राम्रो, यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरन्त उपचार गरेमा निको पनि हुन्छ।
0: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
1: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
0: बुझे डाक्टर साहब।
2: नियमित स्तन जाँच गरौं। स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: महिनावारी किशोरीहरूमा किशोरावस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी सेनेटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा यौनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा यौनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनुपर्दछ र यदि सेनेटरी प्याड हो भने प्रत्येक पटक हुनु पर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने सेनेटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौं, घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौं, साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
2: झझन खायो झझन मिठो तिन पनि रक्सी हौ।
3: नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ संघ सभाको खादबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र संचार मनोरञ्जनको लागि सुन्ने गरौ नागरिक चासो।

नमस्ते, म गायक तथा संगीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, सञ्चार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ

0: नमस्ते, म गायक अभय महत। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्का सभाको खाँदबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, संचार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ।
1: डाक्टर साहब, नमस्ते।
2: नमस्ते, बसौ न। के समस्या छ?
1: आज भोलि स्तन क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
2: कस्तो राम्रो! यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरन्त उपचार गरेमा निको पनि हुन्छ।
1: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
2: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
1: बुझे डाक्टर साहब।
3: नियमित स्तन जाँच गरौँ। स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
4: महिनावारी किशोरीहरूमा किशोरावस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी सेनेटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा यौनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाईमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा यौनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनु पर्दछ र यदि सेनेटरी प्याड हो भने प्रत्येक पटक हुनु पर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने सेनेटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौं। घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौ। साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौं।
5: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
6: झझन खायो झझन मिठो, तिन पनि रक्सी हौ।
7: नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्का सभाको खादबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र सञ्चार मनोरञ्जनको लागि सुन्ने गरौ नागरिक चासो।
8: यो भुजुङ गाउँको एउटा ठिटो सानैमा अमेरिका पढ्न गएको थियो। आज 15 वर्षपछि गाउँ फर्किँदा निकै ह्यान्डसम भएर फर्केछ। एक्लै आमाको एक्लो छोरो बिहे पो गर्छ कि यसपालि

नमस्ते, म गायक तथा संगीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, संचार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ

0: नमस्ते, म गायक अभय महत। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्ख सभाको खाँदबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, संचार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ।
1: थाहा पाउनु भयो भने मार्नुहुन्छ।
2: ल,
1: अहिले जान्छु ल।

0: डाक्टर साहब नमस्ते।
1: नमस्ते, बसौँ न। के समस्या छ?
0: आजभोलि स्तन क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
1: कस्तो राम्रो, यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरुन्त उपचार गरेमा निको पनि हुन्छ।
0: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
1: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
0: बुझे डाक्टर साहब।
2: नियमित स्तन जाँच गरौँ। स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: महिनावारी किशोरीहरूमा किशोरावस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी स्यानिटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा यौनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा यौनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनुपर्दछ र यदि स्यानिटरी प्याड हो भने प्रत्येक पटक हुनु पर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने स्यानिटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौ। घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौ। साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
2: नमस्ते साथीहरू, जिन्दगीमा हामी दुई किसिमका मान्छेहरू भेट्छौ। पहिलो, जो कोठामा पस्दा ठूलो स्वरमा भन्छन्, हेर्नुहोस् म आए। तर दुःखको कुरा धेरै जसो मानिसहरूले उनीहरूलाई गम्भीरतापूर्वक लिँदैनन् र कहिलेकाहीँ त वास्ता पनि गर्दैनन्। अनि हुन्छन् दोस्रो किसिमका मान्छेहरू, जो कोठामा प्रवेश गर्न साथ सबैका अनुहारमा एक किसिमको चमक आउँछ। मानिसहरू एक अर्कालाई हेरेर खुसीले भन्छन्, वाओ, ऊ आयो, उनी आइन्। सोच्नुहोस् त, तपाईँ कुन श्रेणीमा पर्न चाहनुहुन्छ? के तपाईँले कहिले यस्तो महसुस गर्नुभएको छ, जब तपाईँ कसैसँग बोल्न खोज्नुहुन्छ, शब्दहरू तपाईँको मुखबाट बाहिर निस्कन मान्दैनन्? तपाईँको मनले भन्छ, म केही बोलुँ, मेरो कुरा कसैले सुनोस्, तर जब मुख खोल्नुहुन्छ, कुनै फरक पर्दैन, केही पनि बदलिँदैन। के तपाईँले कहिले आत्मविश्वासका साथ आफ्ना कुरा राख्ने प्रयास गर्नुभएको छ, तर हरेक पटक यस्तो लाग्छ कि मानिसहरूले तपाईँलाई नजरअन्दाज गरिरहेका छन्? जब तपाईँ कसैलाई भेट्नुहुन्छ र उसले तपाईँको कुरा सुन्दैन, कि त्यो बेला तपाईँको मनमा प्रश्न उठ्छ, के ममा केही गल्ती छ, के मेरो कुरामा कुनै दम छैन, के मैले कहिले त्यो आत्मविश्वास पाउँछु जो मलाई चाहिन्छ? यदि तपाईँले यीमध्ये कुनै प्रश्नको जवाफ होइमा दिनुभएको छ भने आजको यो भिडियो तपाईँको लागि नै हो। आज हामी तपाईँको हरेक शब्द, तपाईँको हरेक संवादलाई बदल्न गइरहेका छौँ र यो परिवर्तन आजैबाट सुरु हुनेछ। किनभने कम्युनिकेसन स्किल त्यो कला हो जसलाई जो कोहीले जुनसुकै बेला जहाँ सुके पनि सिक्न सक्छन्। चाहे तपाईँ अन्तर्मुखी यानि इन्ट्रोभर्ट हुनुहोस् वा बहिर्मुखी यानि एक्स्ट्रोभर्ट, यो कला तपाईँको पनि हुन सक्छ। आज हामी लेयल लौन्डसको विश्व प्रसिद्ध पुस्तक हाउ टु टक टु एनीवनको गहिराईमा डुबुल्की मार्नेछौ। यस किताबमा 92 यस्ता शक्तिशाली तरिकाहरू छन् जसले तपाईँलाई त्यो जादुई व्यक्तित्व बनाउन मदत गर्छ, जसको कुरा सबैले सुन्छन्, जसलाई सबैले मन पराउँछन् र जसलाई सबैले सम्मान गर्छन्। आजको यो भिडियोमा हामी के सिक्नेछौ, एक झलक हेरौं। एक, पहिलो प्रभावको विज्ञान। कसरी पहिलो 30 सेकेन्डमै कसैको मनमा कहिल्यै नमिटिने छाप छोड्ने। 2, शब्द बिनाको संवाद। तपाईँको शरीरको भाषाले तपाईँको परिचय कसरी दिन्छ। 3, चुम्बकीय आँखाको रहस्य। कसरी आँखाको सम्पर्कले मात्रै गहिरो सम्बन्ध बनाउन सकिन्छ। 4, नमस्ते पछिको शून्यता। कुराकानीको सुरुवात कसरी गर्ने ताकि त्यो कहिल्यै नरोकियोस्। 5, तपाईँ के गर्नुहुन्छ को मास्टर स्ट्रोक। यो सामान्य प्रश्नको यस्तो उत्तर कसरी दिने कि सुन्ने मान्छे तुरुन्तै प्रभावित होस्। 6, अप्ठ्यारो मौनतालाई अवसरमा कसरी बदल्ने। 7, कथावाचनको कला। कसरी आफ्नो कुरालाई कहानी बनाएर मानिसहरूको मन जित्ने। 8, शक्तिशाली र लोकप्रिय मानिसहरूसँग कसरी कुरा गर्ने। 9, आलोचना र अस्वीकृतिलाई शक्तिमा कसरी बदल्ने। 10, अन्तिम स्पर्श, तपाईँको छाप कसरी छोड्ने। यो केवल एउटा किताबको सारांश होइन, यो तपाईँको व्यक्तित्व रूपान्तरणको एउटा कार्यशाला हो। त्यसैले आफ्नो पूरा ध्यान दिएर यो भिडियो अन्त्यसम्म हेर्नुहोला, किनभने आज तपाईँले सिक्नुहुने कुरा तपाईँको व्यक्तिगत र व्यावसायिक जीवनमा क्रान्ति ल्याउन सक्छ। ल, सुरु गरौँ हाम्रो यात्रा। अध्याय 1, पहिलो प्रभाव कसरी शक्तिशाली बनाउने। How to make a powerful first impression? के तपाईँले कहिले सोच्नु भएको छ, तपाईँको पहिलो भेटको असर तपाईँको पूरा सम्बन्धमा कसरी पर्छ? हामी सबैले महसुस गरेका छौँ, जब हामी कसैसँग पहिलोचोटि भेट्छौँ, त्यो केही सेकेन्ड जसले हाम्रो सम्बन्धको भविष्य निर्धारण गर्छ, त्यो केही पलले तय गर्छ कि यो सम्बन्ध अगाडि बढ्छ वा यही समाप्त हुन्छ। लेल लन्डस भन्नुहुन्छ, पहिलो प्रभाव त्यो मसी हो जो कसैको दिमागमा एकपल्ट लेखिसकेपछि कहिल्यै नमेटिन्छ। दुर्भाग्यवश हामी अक्सर पहिलो प्रभावलाई हल्का रूपमा लिन्छौँ। हामी सोध्छौँ केही हुँदैन, पछि कुरा गर्दै जाँदा चिनिहाल्छ नि। तर विज्ञानले भन्छ, मानिसको दिमागले पहिलो 7-30 सेकेन्डभित्रै तपाईँको बारेमा एउटा धारणा बनाइसकेको हुन्छ। यो धारणा तपाईँको बोलीमा होइन, तपाईँको शारीरिक भाषा, तपाईँको मुस्कान र तपाईँको आत्मविश्वासमा आधारित हुन्छ। अब प्रश्न उठ्छ, यसलाई कसरी सुधार्ने? यहाँ 3 मुख्य स्तम्भहरू छन्। 1, आँखाको भाषा। जब तपाईँ कसैसँग कुरा गर्नुहुन्छ, उनीहरूको आँखामा हेरेर कुरा गर्नुहोस्। यो केवल आत्मविश्वासको प्रतीक होइन, यो सम्मानको पनि सङ्केत हो। जब तपाईँ कसैको आँखामा हेर्नुहुन्छ, तपाईँले अवचेतन रूपमा एउटा सन्देश पठाइरहनु भएको हुन्छ, म तपाईँलाई महत्त्व दिन्छु, मेरो पूरा ध्यान तपाईँतिर छ। यसले तुरुन्तै विश्वासको पुल बनाउँछ। 2, शरीरको भाषा। तपाईँको शरीरले शब्दभन्दा धेरै बोल्छ। पहिलो भेटमा यी कुरामा ध्यान दिनुहोस्। खुल्ला मुद्रा, आफ्नो हात खुट्टा नबान्नुहोस्। हात बान्नु वा गोजीमा हाल्नुले तपाईँ नर्भस वा असहज हुनुहुन्छ भन्ने सङ्केत दिन्छ। शरीरलाई खुल्ला र आरामदायक राख्नुहोस्। यसले देखाउँछ कि तपाईँ भेट्नको लागि तयार र उत्साही हुनुहुन्छ। अगाडि झुक्नु। जब कसैले कुरा गर्छ, थोरै अगाडि झुक्नुहोस्। यसले तपाईँ उसको कुरामा गहिरो चासो लिइरहनु भएको छ भन्ने देखाउँछ। आत्मविश्वासपूर्ण हिँडाई। कोठामा पस्दा काँधलाई सिधा राखेर दृढ तर शान्त भएर हिँड्नुहोस्। तपाईँको हिँडाइले नै आधा परिचय दिइसकेको हुन्छ। 3, मुस्कानको शक्ति। तपाईँको मुस्कान एउटा यस्तो हतियार हो जसले बिना कुनै शब्द कसैको पनि मन जित्न सक्छ। तर मुस्कान पनि सही समयमा र सही तरिकाले आउनुपर्छ। लेल लोन्डस एउटा अद्भुत तरिका बताउनुहुन्छ, द फ्लडिङ स्माइल। कसैलाई भेट्न साथ तुरुन्तै नमुस्कुराउनुहोस्। पहिला 1 सेकेन्डको लागि उसको अनुहारमा हेर्नुहोस्, उसको व्यक्तित्वलाई महसुस गर्नुहोस् र त्यसपछि एउटा ठूलो, न्यानो र वास्तविक मुस्कान दिनुहोस् जो उसको अनुहारभरि फैलिन्छ। यसले तपाईँको मुस्कान केवल उही व्यक्तिप्रति समर्पित छ भन्ने महसुस गराउँछ र यो धेरै शक्तिशाली हुन्छ। के गर्ने? अभ्यास गर्नुहोस्। ऐनाको अगाडि उभिएर आफ्नो मुस्कान, आफ्नो उभिने तरिका र आँखाको सम्पर्कको अभ्यास गर्नुहोस्। आराम कदा रहनुहोस्। हरेक कुराकानीलाई सहज बनाउन आफैलाई आराम कदा राख्नुहोस्। गहिरो सास लिनुहोस्। सकारात्मक ऊर्जा फैलाउनुहोस्। मुस्कान र सकारात्मक शारीरिक भाषाले देखाउनुहोस् कि तपाईँ खुलेर र इमान्दारीका साथ कुरा गर्न चाहनुहुन्छ। याद राख्नुहोस्, पहिलो भेटमा तपाईँको शब्दले भन्दा तपाईँको हावभाव, तपाईँको ऊर्जा र तपाईँको मुस्कानले बढी प्रभाव पार्छ। 2, शब्द बिनाको संवाद। तपाईँको शरीरको भाषाले तपाईँको परिचय कसरी दिन्छ? बडी ल्याङ्ग्वेज द्याट स्पिक्स बिफोर यु डु। के तपाईँले कहिले सोच्नु भएको छ, तपाईँले केही शब्द बोल्नुभन्दा पहिले नै तपाईँको शरीरले तपाईँको बारेमा के सन्देश दिइरहेको हुन्छ? तपाईँको हिँडाइ, तपाईँको बसाई, तपाईँको इशारा, तपाईँको मुस्कान, यी सबै मिलेर एउटा अदृश्य कथा बनिरहेका हुन्छन्। लेल लन्डस भन्नुहुन्छ, तपाईँको शरीरको भाषा एउटा खुल्ला किताब हो जसले तपाईँको बारेमा शब्द बिना नै सबथोक बताउँछ। मानव रिया नामकी एक युवती एउटा ठूलो इन्टरभ्यूको लागि जाँदैछिन्। उनको बायोडेटा उत्कृष्ट छ, तर उनले चिन्ता छ कि के उनले आफ्नो शारीरिक भाषालाई सही तरिकाले प्रस्तुत गर्न सक्छिन्। जब उनी इन्टरभ्यू कोठामा पसिन्, उनले 3 कुरामा ध्यान दिइन्। 1, आँखाको सम्पर्क। उनले इन्टरभ्युअरको आँखामा शान्त र स्थिर भएर हेरिन्। 2, खुल्ला मुद्रा। उनले आफ्नो हातलाई टेबलमा आरामले राखिन्, न कि काखमा बाँधेर। 3, हल्का मुस्कान। उनको अनुहारमा एउटा स्वाभाविक र पसकारात्मक मुस्कान थियो। इन्टरभ्यूको दौरान रियाको आत्मविश्वास र शारीरिक भाषाले उनलाई धेरै मद्दत गर्यो। नतिजा, उनले त्यो जागिर पाइन्। इन्टरभ्युअरले पछि भने, उनको ज्ञान मात्र होइन, उनको आत्मविश्वासहीन शारीरिक भाषाले हामीलाई सबैभन्दा बढी प्रभावित गर्यो। यहाँ शारीरिक भाषाका केही शक्तिशाली तरिकाहरू छन्। मिररिङ, यानि नक्कल गर्नु। यो एउटा अत्यन्त शक्तिशाली तरिका हो। जब तपाईँ कसैसँग कुरा गर्नुहुन्छ, अवचेतन रूपमा उसको शारीरिक भाषाको नक्कल गर्नुहोस्। यदि उसले अगाडि झुक्यो, तपाईँ पनि थोरै झुक्नुहोस्। यदि उसले हातले इसारा गर्यो, तपाईँ पनि त्यस्तै गर्नुहोस्। यसले तपाईँ दुई बीच एउटा अदृश्य सम्बन्ध र सहजता पैदा गर्छ। तर ध्यान दिनुहोस्, यो स्वाभाविक देखिनुपर्छ, जानी जानी गरेको जस्तो होइन। गेस्चर्स यानी इशाराको प्रयोग। आफ्नो कुरालाई समर्थन गर्न हातको इशाराहरूको प्रयोग गर्नुहोस्। यसले तपाईँको कुरामा जीवन्तता थप्छ र तपाईँलाई थप उत्साही देखाउँछ। टाउको हल्लाउनु। जब कसैले कुरा गर्छ, बेला बेलामा बिस्तारै टाउको हल्लाउनुहोस्। यसले तपाईँ उसको कुरा ध्यान दिएर सुनिरहनु भएको छ र सहमत हुनुहुन्छ भन्ने सङ्केत दिन्छ। के नगर्ने? छटपटाउनबाट बच्नुहोस्। आफ्नो कपाल खिलाउने, औँला पड्काउने वा खुट्टा हल्लाउने बानीबाट बच्नुहोस्। यसले तपाईँ नर्भस वा बोर हुनुभएको सङ्केत दिन्छ। अनुहार छुन बच्नुहोस्। बारम्बार आफ्नो अनुहार, नाक वा मुख छुनुले तपाईँ झुटो बोलिरहनु भएको वा असहज हुनुभएको सङ्केत दिन सक्छ। धेरै नजिक वा टाढा बस्नु। व्यक्तिगत स्पेसको सम्मान गर्नुहोस्। धेरै नजिक जाँदा अर्को व्यक्ति असहज हुन सक्छ र धेरै टाढा बस्दा तपाईँमा रुचिको कमी देखाउन सक्छ। याद राख्नुहोस्, शब्द मानिसहरूले बिर्सन सक्छन्, तर तपाईँले उनीहरूलाई कस्तो महसुस गराउनु भयो त्यो कुरा उनीहरूले कहिले बिर्सिँदैनन्। र यो महसुस गराउने काम तपाईँको शारीरिक भाषाले गर्छ। अध्याय 3, चुम्बकीय आँखाको रहस्य, द म्याग्नेटिक आई कन्ट्याक्ट। आँखाहरू केवल हेर्ने माध्यम होइनन्, यी तपाईँको भावनाको सबैभन्दा गहिरो ढोका हुन्, जहाँबाट तपाईँ कसैको मनसँग शब्द बिना नै जोडिन सक्नुहुन्छ। लेल लौन्डस भन्नुहुन्छ, आँखाहरू आत्माको झ्याल मात्र होइनन्, यी प्रभाव, सम्बन्ध र आत्मविश्वासका साँचो हुन्।
3: तर धेरै मानिसहरू आँखाको सम्पर्कमा गल्ती गर्छन्। कि त उनीहरू लगातार घुरेर हेर्छन्, जसले अर्को व्यक्तिलाई असहज बनाउँछ, कि त उनीहरू आँखा जुदाउन डराउँछन्, जसले आत्मविश्वासको कमी देखाउँछ। त्यसो भए सही तरिका के हो? एक, स्टिकी आइज। स्टिकी आइज, टासिने आँखाहरू। जब तपाईँ कसैसँग कुरा गर्नुहुन्छ, विशेष गरी जब ऊ बोलिरहेको हुन्छ, आफ्नो नजर उसको आँखामा यसरी राख्नुहोस्, मानौ तपाईँका आँखाहरू त्यहाँ टाँसिएका छन्। जब उसले बोल्न सिद्ध्याउँछ, तुरुन्त नजर नहटाउनुहोस्। एक सेकेन्डको लागि हेरिरहनुहोस्। यसले तपाईँ उसको कुरामा पूर्ण रूपमा डुब्नु भएको छ भन्ने गहिरो सन्देश दिन्छ। 2, इपोक्सी आइज। इपोक्सी आइज, समूहमा आँखाको प्रयोग। जब तपाईँ समूहमा हुनुहुन्छ र कसैसँग कुरा गरिरहनु भएको छ, तर तपाईँ अर्को व्यक्ति यानी तपाईँको लक्ष्यलाई प्रभावित गर्न चाहनुहुन्छ भने यो तरिका अप्नाउनुहोस्। जब बोल्ने व्यक्तिले कुनै महत्त्वपूर्ण वा रमाइलो कुरा भन्छ, आफ्नो नजर एक सेकेन्डको लागि आफ्नो लक्ष्य व्यक्तितिर फर्काउनुहोस् र उससँग नजर जुदाएर हल्का मुस्कुराउनुहोस्। यसले तपाईँ र त्यो लक्ष्य व्यक्ति बीच एउटा गोप्य र विशेष सम्बन्ध बनाउँछ। 3, लुक अवे स्लोली। लुक अवे स्लोली, बिस्तारै नजर हटाउनु। जब तपाईँले नजर हटाउनु पर्ने हुन्छ, अचानक नहटाउनुहोस्। यसले तपाईँ नर्भस हुनुहुन्छ भन्ने देखाउँछ। बरु एकदमै बिस्तारै र सहज रूपमा नजर हटाउनुहोस्। यसले तपाईँ शान्त र आत्मविश्वासले भरिएको व्यक्ति हुनुहुन्छ भन्ने देखाउँछ। किन यो यति महत्त्वपूर्ण छ? जब तपाईँ सही तरिकाले आँखाको सम्पर्क बनाउनुहुन्छ, तपाईँले विश्वास र इमान्दारीको सङ्केत दिनुहुन्छ। यसले तपाईँको कुरालाई बढी वजनदार बनाउँछ। मानिसहरूले तपाईँलाई बढी गम्भीरता साथ लिन्छन् र तपाईँको नेतृत्व क्षमतामा विश्वास गर्छन्। याद राख्नुहोस्, शक्तिशाली मानिसहरू पहिले शब्दले होइन, आँखाले सम्पर्क स्थापित गर्छन्। अध्याय 4, नमस्ते पछिको शून्यता, कुराकानी कसरी सुरु गर्ने र अगाडि बढाउने। के तपाईँ कहिले यस्तो अप्ठ्यारो मक्षण फस्नु भएको छ, जहाँ तपाईँले नमस्ते भन्नुभयो, उसले पनि भन्यो र त्यसपछि सन्नाटा। दिमागमै चल्छ, अब के बोलुम्, कतै म बोरिङ त लागिरहेको छैन, यो मौनता कसरी तोडुम्। लेल लन्डेस भन्नुहुन्छ, कुराकानी नमस्तेबाट सुरु हुँदैन, यो नमस्ते पछि के आउँछ त्यसबाट सुरु हुन्छ। त्यसो भए त्यो शून्यतालाई कसरी भर्ने? 1, प्यारोटिङ टेक्निक। प्यारोटिङ टेक्निक, सुगा रटाई। यो सबैभन्दा सरल तर सबैभन्दा प्रभावकारी तरिका हो। यसको अर्थ हो अगाडिको व्यक्तिले भनेको अन्तिम केही शब्दलाई प्रश्नवाचक भावमा दोहोर्याउने। एक्जाम्पल, साथी, आज अफिसमा दिन एकदमै तनावपूर्ण रह्यो। तपाईँ, एकदमै तनावपूर्ण रह्यो, हल्का चासोको भावमा। साथी, हो नि, हाकिमले अचानक डेडलाइन परिवर्तन गरिदिए अनि पूरा प्रेजेन्टेसन फेरि बनाउनु पर्यो। हेर्नुहोस्, तपाईँले केही नयाँ सोच्नु परेन, तर कुराकानी आफै अगाडि बढ्यो। यो तरिकाले देखाउँछ कि तपाईँ ध्यान दिएर सुनिरहनु भएको छ र यसले अर्को व्यक्तिलाई थप बोल्न प्रोत्साहित गर्छ। दुई, अब्जर्भेसन बेस्ड कमेन्ट। अब्जर्भेसन बेस्ड कमेन्ट अवलोकनमा आधारित टिप्पणी। कुनै स्क्रिप्ट नबनाउनुहोस्। आफ्नो वरिपरि हेर्नुहोस्। अगाडिको व्यक्तिले के लगाएको छ, के गरिरहेको छ वा वरिपरिको माहौल कस्तो छ, त्यसमा आधारित भएर कुरा सुरु गर्नुहोस्। एक्जाम्पल, तपाईँको यो घडी एकदमै अनौठो रहेछ। यसको पछाडि कुनै कथा छ कि? मैले देखेँ तपाईँ यो किताब पढ्दै हुनुहुन्थ्यो। मलाई पनि यो लेखक मनपर्छ। तपाईँलाई कस्तो लाग्यो? यो ठाउँको भाइब एकदमै राम्रो छ है। तीन, क्रिएटिभ प्रश्नहरू। कस्तो छ वा के गरिरहनु भएको छ जस्ता सामान्य प्रश्नहरूबाट माथि उठ्नुहोस्। यस्ता प्रश्न सोध्नुहोस् जसले अर्को व्यक्तिलाई सोच्न बाध्य पारोस् र उसलाई विशेष महसुस होस्। एक्जाम्पल, यदि तपाईँलाई कुनै एउटा सुपर पावर रोज्ने मौका मिल्यो भने तपाईँ के रोज्नुहुन्थ्यो? आजको दिनको सबैभन्दा राम्रो मोडक्षण कुन थियो तपाईँको लागि? यदि तपाईँलाई अहिले नै कहीँ यात्रा गर्ने टिकट मिल्यो भने तपाईँ कुन ठाउँमा जानुहुन्थ्यो? एउटा कथा। सीता, एउटी युवती एउटा सेमिनारमा गइन्। उनलाई मानिसहरूसँग कुरा गर्न डर लाग्थ्यो, तर उनले एउटा सानो चुनौती लिइन्। उनले एउटा अपरिचित व्यक्तिलाई गएर भनिन्, नमस्ते, यदि तपाईँलाई यो सेमिनारको विषयमा एउटा चलचित्र बनाउनु पर्थ्यो त त्यसको नाम के राख्नुहुन्थ्यो? त्यो व्यक्ति पहिले छक्क पर्यो, अनि हाँस्यो, र त्यहीँबाट एउटा रोचक कुराकानी सुरु भयो जो 5 मिनट होइन 50 मिनटसम्म चल्यो। राम्रो प्रश्न, इमानदारी चासो र सानो अवलोकनले कुनै पनि कुराकानीलाई साधारणबाट असाधारण बनाउन सक्छ। अध्याय 5, तपाईँ के गर्नुहुन्छ को जवाफ, आफ्नो परिचय कसरी दिने। सोच्नुहोस्, तपाईँ कुनै सामाजिक कार्यक्रममा हुनुहुन्छ र कसैले सोध्छ तपाईँ के गर्नुहुन्छ। अब तपाईँसँग दुईटा बाटा छन्। बाटो एक, बोरिङ, म वकिल हुँ वा म शिक्षक हुँ। जवाब सुनेर अर्को व्यक्तिले ए राम्रो भन्छ र कुरा समाप्त हुन्छ। बाटो दुई, प्रभावकारी, तपाईँ केही यस्तो भन्नुहुन्छ जसले उसको आँखामा चमक ल्याउँछ र ऊ भन्छ, वाह, अलि विस्तारमा भन्नु न। लेल लन्डेस भन्नुहुन्छ, आफ्नो काम न भन्नुहोस्, आफ्नो कामको प्रभाव भन्नुहोस्। आफ्नो पेसाको बारेमा कुरा गर्दा त्यसमा एउटा मानवीय कथा, एउटा भावना वा एउटा प्रेरणादायी नतिजा जोड्नुहोस्। उदाहरणहरू, यदि तपाईँ वकिल हुनुहुन्छ भने साधारण जवाफ, म वकिल हुँ। प्रभावकारी जवाफ, म मानिसहरूलाई उनीहरूको कठिन समयमा न्याय दिलाउन मद्दत गर्छु। हालसालै मैले एउटा एकल महिलालाई उनीहरूको कम्पनीबाट अन्यायपूर्ण निकालिएकोमा क्षतिपूर्ति दिलाए। त्यो दिन उनको आँखामा जुन खुसीको आँसु आयो त्यो मेरो लागि कुनै पनि मुद्दा जित्नुभन्दा ठूलो थियो। यदि तपाईँ शिक्षक हुनुहुन्छ भने साधारण जवाफ, म पढाउँछु। प्रभावकारी जवाफ, म युवा मस्तिष्कहरूलाई उनीहरूको सपना पूरा गर्न र संसारलाई भिन्न दृष्टिकोणले हेर्न सिकाउँछु। म उनीहरूलाई जस्तो तथ्य होइन सोच्ने तरिका सिकाउँछु। यदि तपाईँ डिजिटल मार्केटर हुनुहुन्छ भने साधारण जवाफ, म डिजिटल मार्केटिङ गर्छु। प्रभावकारी जवाफ, म साना व्यवसायहरूलाई अनलाइन संसारमा ठूला ब्रान्डहरूसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउँछु। गत हप्ता मात्र एउटा सानो मिठाई पसलको मालिकले फोन गरेर भन्नुभयो, दाई, तपाईँको कारणले मेरो व्यापार 3 गुणा बढ्यो। त्यो फोन कल नै मेरो लागि सबैभन्दा ठूलो पुरस्कार हो। किन यो काम गर्छ? मानिसहरू तपाईँको पेसाको ट्यागसँग होइन तपाईँको कथासँग जोडिन्छन्। जब तपाईँ भावनाका साथ आफ्नो कामको प्रभाव बताउनुहुन्छ तब तपाईँ केवल एक पेसाकर्मी होइन एउटा प्रेरणादायी व्यक्तित्व बन्नुहुन्छ। यसले तुरन्त कुराकानीको लागि नयाँ ढोका खोल्छ र तपाईँलाई अविस्मरणीय बनाउँछ। अध्याय 6, मानिसहरूले तपाईँलाई किन मन पराउँछन्। यु फोकस्ड संवादको मानिसहरूले तपाईँलाई तब मन पराउँदैनन् जब तपाईँ आफैबारे धेरै बोल्नुहुन्छ। मानिसहरूले तपाईँलाई तब मन पराउन थाल्छन् जब तपाईँ उनीहरूलाई आफैबारे बोल्ने मौका दिनुहुन्छ। लेल लन्डेस भन्नुहुन्छ, एक राम्रो श्रोता बन्नुहोस् र मानिसहरूले तपाईँलाई एक ग्राहक वार्ताकार सोच्नेछन्। यो एउटा प्रयोग पनि एउटा मनोवैज्ञानिक सत्य हो। प्रत्येक व्यक्तिको लागि संसारको सबैभन्दा महत्त्वपूर्ण व्यक्ति ऊ आफै हो। यदि तपाईँले आफ्नो संवादको केन्द्रमा आफूलाई होइन अर्को व्यक्तिलाई राख्नुभयो भने तपाईँ तुरन्त मन पराइने व्यक्ति बन्नुहुन्छ। यसलाई यु फोकस्ड संवाद भनिन्छ। उदाहरण, मानुष कसैले तपाईँलाई भन्छ, मलाई तपाईँको सर्ट मन पर्यो। यो राम्रो प्रशंसा हो, तर यो आई फोकस छ। अब यदि कसैले भन्छ, तपाईँ यो सर्टमा एकदमै राम्रो देखिनु भएको छ, यो यु फोकस्ड प्रशंसा हो। पहिलो वाक्यले सर्टको प्रशंसा गर्यो, तर दोस्रो वाक्यले तपाईँको व्यक्तित्व, तपाईँको छनोट र तपाईँको उपस्थितिको प्रशंसा गर्यो। यसको असर धेरै गहिरो हुन्छ। यु फोकस्ड संवाद कसरी गर्ने? एक, मको सट्टा तपाईँको प्रयोग गर्ने। मलाई लाग्छको सट्टा तपाईँलाई कस्तो लाग्छ? मेरो अनुभवमाको सट्टा तपाईँको अनुभव कस्तो रह्यो? फलोअप प्रश्नहरू सोध्ने, जब कसैले आफ्नो बारेमा केही भन्छ त्यसमा आधारित भएर थप प्रश्न सोध्ने। मैले हालसालै पोखरा घुमेर आएँ। ए पोखरा, वाह, तपाईँलाई पोखराको सबैभन्दा मन परेको कुरा के थियो? सक्रिय श्रवण, सुन्दाखेरि केवल चुप नलाग्नुहोस्, टाउको हल्लाउनुहोस्, आँखामा हेर्नुहोस् र हो र अनि त्यसपछि के भयो साँच्ची जस्ता शब्दहरू प्रयोग गर्नुहोस्। यसले तपाईँ उसको कुरामा साँच्ची नै चासो लिनुहुन्छ भन्ने देखाउँछ। जब तपाईँ कसैलाई यो महसुस गराउनुहुन्छ कि ऊ महत्त्वपूर्ण छ, उसको कुरा सुन्न लायक छ, तब ऊ तुरुन्त तपाईँलाई मन पराउन थाल्छ। किनभने संसारमा सबैजना रोचक बन्न चाहन्छन्, तर थोरै मानिसहरू मात्र चासो देखाउन चाहन्छन्। जो यो कला सिक्छ ऊ सबैको प्रिय बन्छ।
4: अध्याय सात, अप्ठ्यारो मौनतालाई अवसरमा कसरी बदल्ने। कुराकानीको बीचमा आउने त्यो दुई चार सेकेन्डको मौनता कति भारी हुन्छ है। हामीलाई लाग्छ मैले केही गल्ती गरे कि हामी छटपटाउन थाल्छौँ र त्यो मौनता तोड्न जे पायो त्यही बोल्न खोज्छौँ। तर के तपाईँलाई थाहा छ, त्यो मौनता तपाईँको कमजोरी होइन, तपाईँको शक्ति बन्न सक्छ। एक कुशल वार्ताकारले मौनतासँग डराउँदैन, उसले त्यसको प्रयोग गर्छ। मौनतालाई कसरी ह्यान्डल गर्ने? एक, मौनतालाई स्वीकार्नुहोस्। जब मौनता आउँछ आत्तिनुको सट्टा आरामले बस्नुहोस्, हल्का मुस्कुराउनुहोस्। यसले देखाउँछ कि तपाईँ परिस्थितिमाथि नियन्त्रणमा हुनुहुन्छ। कहिलेकाहीँ मौनता भनेको कुराकानी सकिएको होइन, बरु दुवैजनाले अर्को के बोल्ने भनेर सोचिरहेको सङ्केत हो। दुई, पावर पज। आफ्नो कुरा भन्दा भन्दै बीचमा जानाकुरी एक दुई सेकेन्डको पज लिनुहोस्। यसले तपाईँको अर्को वाक्यलाई बढी शक्तिशाली बनाउँछ र सुन्ने व्यक्तिलाई तपाईँको कुरामा ध्यान केन्द्रित गर्न मद्दत गर्छ। तीन, कुराकानीलाई रिडाइरेक्ट गर्नुहोस्। यदि तपाईँलाई लाग्छ कि वर्तमान विषय समाप्त भयो, मौनतालाई एउटा नयाँ र रोचक विषय सुरु गर्नेको अवसरको रूपमा प्रयोग गर्नुहोस्। उदाहरण, तपाईँहरू यात्राको बारेमा कुरा गर्दै हुनुहुन्थ्यो र अचानक मौनता छायो। तपाईँ भन्न सक्नुहुन्छ, यात्राको कुरा गर्दा एउटा रमाइलो प्रश्न याद आयो, हल्का मुस्कुराउँदै। यदि तपाईँ टाइम ट्राभल गर्न सक्नुहुन्थ्यो भने तपाईँ भविष्यमा जानुहुन्थ्यो कि विगतमा? हेर्नुहोस्, तपाईँले कति सहजताका साथ मौनता तोडेर कुराकानीलाई एउटा नयाँ र रोचक मोड दिनुभयो। चार, अर्को व्यक्तिको मौनतालाई सम्मान गर्नुहोस्। कहिलेकाहीँ अर्को व्यक्ति सोच्नको लागि चुप बसेको हुनसक्छ, उसलाई बोल्नको लागि हतार नगर्नुहोस्। उसलाई समय दिनुहोस्। तपाईँको धैर्यताले तपाईँ एक परिपक्व र समझदार व्यक्ति हुनुहुन्छ भन्ने देखाउँछ। याद राख्नुहोस्, जो मौनतामा सहज हुन सक्छ ऊ कुनै पनि कुराकानीमा सहज हुन सक्छ। अध्याय आठ, शक्तिशाली र लोकप्रिय मानिसहरूसँग कसरी कुरा गर्ने। जब हामी आफूभन्दा ठूलो पद, प्रतिष्ठा वा शक्ति भएको व्यक्तिसँग मेट गर्छौँ, हामी अक्सर नर्भस हुन्छौँ। हामी सोच्छौँ के बोलौँ, कतै केही गलत बोल्छु कि, उसले मेरो बारेमा के सोच्ला। लेल लाउन्डेस भन्नुहुन्छ, शक्तिशाली मानिसहरू पनि मानिस नै हुन्, उनीहरूलाई प्रशंसा होइन इमान्दारी मनपर्छ। उनीहरूसँग कुरा गर्दा यी गल्तीहरू कहिले नगर्नुहोस्। अत्याधिक प्रशंसा गर्ने, अत्याधिक नर्भस देखिने वा माफी माग्ने भावमा कुरा गर्ने, उनीहरूको समय बर्बाद गर्ने, सही तरिका के हो? एक, उनीहरूलाई बराबरीको रूपमा हेर्नुहोस्। मनमा नै यो नसोच्नुहोस् कि ऊ ठुलो र तपाईँ सानो हुनुहुन्छ। आत्मविश्वासका साथ मेट्नुहोस्, तपाईँ उनीहरूको पदलाई होइन व्यक्तिलाई भेट्दै हुनुहुन्छ। दुई, उनीहरूको बारेमा होइन उनीहरूको रुचिको बारेमा कुरा गर्नुहोस्। उनीहरूको काम र सफलताको बारेमा सबैले कुरा गर्छन्, तपाईँ अलि फरक बन्नुहोस्। उनीहरूको काम बाहेक अरू केमा रुचि छ पत्ता लगाउने प्रयास गर्नुहोस्। के उनीहरूलाई गल्फ मनपर्छ, सङ्गीत, कुनै सामाजिक कार्य? यदि तपाईँले उनीहरूको व्यक्तिगत रुचिको बारेमा कुरा गर्नुभयो भने उनीहरूले तपाईँलाई याद राख्नेछन्। तीन, चापलुसी होइन इमान्दार प्रशंसा गर्नुहोस्। सर, तपाईँ महान हुनुहुन्छ भन्नुको सट्टा कुनै विशेष कुराको प्रशंसा गर्नुहोस्। सर, तपाईँले त्यो प्रोजेक्टमा जुन तरिकाले जोखिम लिनुभयो त्यो साँच्चै प्रेरणादायी थियो, मैले त्यसबाट धेरै कुरा सिकेँ। यो प्रशंसा बढी वास्तविक र गहिरो लाग्छ। चार, उनीहरूबाट केही नसोध्नुहोस्। सुरुमा पहिलो भेटमै जागिर, मदत वा कुनै अवसर नसोध्नुहोस्। केवल एउटा राम्रो र सकारात्मक सम्बन्ध बनाउने लक्ष्य राख्नुहोस्। पाँच, यो फोकस्ड संवादको प्रयोग गर्नुहोस्। उनीहरूको राय, उनीहरूको अनुभव र उनीहरूको विचारलाई महत्त्व दिनुहोस्। उनीहरूलाई बोल्न दिनुहोस् र तपाईँ ध्यान दिएर सुन्नुहोस्। शक्तिशाली मानिसहरूसँग हजारौं मानिसहरू भेट्छन्, तर उनीहरूले त्यस व्यक्तिलाई याद लाग्छन् जसले उनीहरूलाई एउटा साधारण मानिसको रूपमा व्यवहार गर्छ र एउटा राम्रो इमान्दार र सम्बन्ध बनाउन खोज्छ। अध्याय 9, कथावाचनको कला, तपाईँको कुरालाई अविस्मरणीय कसरी बनाउने। तथ्यहरूले दिमागलाई छुन्छ तर कथाहरूले मनलाई छुन्छ। यदि तपाईँ चाहनुहुन्छ कि मानिसहरूले तपाईँको कुरालाई याद राखुन्, त्यसलाई महसुस गरून् र त्यसबाट प्रभावित हुन् भने आफ्नो कुरालाई कथाको रूपमा प्रस्तुत गर्न सिक्नुहोस्। एक राम्रो कथामा के हुनुपर्छ? एउटा नायक, कथामा एउटा मुख्य पात्र हुनुपर्छ, प्रायः तपाईँ आफै वा तपाईँले चिनेको कोही। एउटा सङ्घर्ष, त्यो नायकले कुनै चुनौती वा समस्याको सामना गरेको हुनुपर्छ। एउटा समाधान, उसले त्यो चुनौतीलाई कसरी पार गर्यो। एउटा भावना, कथाले हाँसो, दुःख, आश्चर्य वा प्रेरणा जस्ता भावना जगाउनुपर्छ। उदाहरणको लागि, तपाईँले आफ्नो कम्पनीको नयाँ प्रोडक्टको बारेमा प्रस्तुति दिँदै हुनुहुन्छ। बोरिङ तरिका, हाम्रो नयाँ प्रोडक्टमा 5 GB ऱ्याम, 10 घन्टाको ब्याट्री लाइफ र स्न्यापड्रागन प्रोसेसर छ। कथावाचनको तरिका, कल्पना गर्नुहोस् एक युवा फोटोग्राफर सारा हिमालको सुन्दर दृश्य क्याप्चर गर्न निस्कन्छन्, तर जब उनी सबैभन्दा राम्रो सट लिन तयार हुन्छन्, उनको क्यामेराको ब्याट्री सकिन्छ, उनी निराश हुन्छन्। यही समस्यालाई समाधान गर्न हामीले एउटा यस्तो क्यामेरा बनाएका छौँ जसको ब्याट्री एकपटक चार्ज गरेपछि 10 घन्टासम्म चल्छ। अब सारा जस्तै सृजनशील मानिसहरूले कहिले पनि एक महत्त्वपूर्ण क्षण गुमाउनु पर्दैन। दोस्रो तरिकाले उत्पादनको विशेषता मात्र बताएन, त्यसले एउटा भावना र आवश्यकतासँग जोड्यो। आफ्नो जीवनका साना साना घटना, सफलता, असफलता र सिकाइका कथाहरू सुनाउनुहोस्। यसले तपाईँलाई बढी मानवीय र विश्वसनीय बनाउँछ। मानिसहरू सम्पूर्ण व्यक्तिहरूसँग होइनन्, वास्तविक व्यक्तिहरूसँग जोडिन चाहन्छन्। अध्याय 10, अन्तिम स्पर्श, तपाईँको छाप कसरी छोड्ने, द फाइनल टचेस। अब हामी केही अन्तिम तर अत्यन्त महत्त्वपूर्ण तरिकाहरू सिक्नेछौँ जसले तपाईँलाई एक कुशल वार्ताकारको रूपमा स्थापित गर्नेछ। 1, धन्यवाद भन्ने विशेष तरिका। धन्यवाद मात्र नभन्नुहोस्, तपाईँलाई किन धन्यवाद दिन मन लाग्यो त्यो पनि भन्नुहोस्। सामान्य, सहयोगको लागि धन्यवाद। विशेष, त्यो दिन तपाईँले मलाई जुन सल्लाह दिनुभयो त्यसको लागि साँच्चीकै धन्यवाद। तपाईँको त्यो कुराले मलाई धेरै आत्मविश्वास दियो। 2, नामको जादु, द म्याजिक अफ अ नेम। कुराकानीको क्रममा बेला बेलामा अर्को व्यक्तिको नाम लिनुहोस्। रामजी, तपाईँले भनेको कुरा एकदम सही हो। जब तपाईँ कसैको नाम लिनुहुन्छ, उसले आफूलाई बढी महत्त्वपूर्ण र विशेष महसुस गर्छ। 3, कल ब्याक टेक्निक। कुराकानीको सुरुमा भनेको कुनै कुरालाई पछि फेरि उल्लेख गर्नुहोस्। अघि तपाईँ भन्दै हुनुहुन्थ्यो नि तपाईँलाई ट्रेकिङ मनपर्छ भनेर। मलाई लाग्छ तपाईँले अन्नपूर्ण बेस क्याम्पको ट्रेक अवश्य गर्नुपर्छ। यसले देखाउँछ कि तपाईँले उसको कुरा केवल सुन्नु भएन, याद पनि राख्नुभयो। 4, आलोचना र अस्वीकृतिलाई कसरी ह्यान्डल गर्ने। जब कसैले तपाईँको आलोचना गर्छ वा तपाईँलाई अस्वीकृत गर्छ, तुरुन्तै प्रतिक्रिया नजनाउनुहोस्। पहिला सुन्नुहोस्, उसको कुरा पुरा सुन्नुहोस्। स्पष्टताको लागि प्रश्न सोध्नुहोस्, के तपाईँ अलि विस्तारमा भन्न सक्नुहुन्छ, मैले कहाँ सुधार गर्नुपर्छ। आफ्नो आत्ममूल्यलाई अलग राख्नुहोस्। कसैको आलोचना तपाईँको सम्पूर्ण व्यक्तित्वको परिभाषा होइन, त्यसबाट सिक्नुहोस् र अगाडि बढ्नुहोस्। 5, अन्तिम छाप, द लास्टिङ इम्प्रेसन। कुराकानीको अन्त्यमा एउटा न्यानो मुस्कान, हात मिलाउने तरिका र भविष्यमा फेरि भेट्ने आशाका साथ बिदा हुनुहोस्। तपाईँसँग कुरा गरेर धेरै खुसी लाग्यो, आशा छ फेरि भेट हुनेछ। साथीहरू, आज हामीले लेल लाउन्डेसको किताब हाउ टु टक टु एनीवनका केही शक्तिशाली तरिकाहरूको गहिरो यात्रा गर्यौँ। हामीले सिक्यौँ कि कसरी पहिलो प्रभाव पार्ने, कसरी भाषाको प्रयोग गर्ने, कसरी कुराकानी सुरु गर्ने र कसरी मानिसहरूको मन जित्ने। याद राख्नुहोस्, यी तरिकाहरू केवल जानकारी होइनन्, यी अभ्यास हुन्, यी कला हुन्। सुरुमा तपाईँलाई अप्ठ्यारो लाग्न सक्छ, तपाईँले गल्ती गर्नुहोला, तर हरेक गल्ती एउटा सिकाइ हो। आजैदेखि एउटा सानो तरिका अपनाउन सुरु गर्नुहोस्। सायद तपाईँ आज कसैसँग कुरा गर्दा प्यारोटिङ टेक्निक प्रयोग गर्नुहोला वा भोलि कसैलाई यु फोकस्ड प्रशंसा दिनुहोला। यो किताबको सार एउटै हो, मानिसहरूलाई स्पेसल महसुस गराउनुहोस् र तपाईँ आफै स्पेसल बन्नुहुनेछ। तपाईँ त्यो व्यक्ति बन्न सक्नुहुन्छ जसको आगमनले कोठामा उज्यालो छाउँछ। तपाईँ त्यो व्यक्ति बन्न सक्नुहुन्छ जससँग कुरा गर्न सबैजना इच्छुक हुन्छन्। तपाईँ त्यो व्यक्ति बन्न सक्नुहुन्छ जसले आफ्नो शब्दले सम्बन्ध बनाउँछ, अवसर सिर्जना गर्छ र जीवन बदल्छ। यो शक्ति तपाईँ भित्रै छ, केवल त्यसलाई बाहिर निकाल्ने कला सिक्नुपर्छ। आजको यो भिडियो तपाईँलाई कस्तो लाग्यो? तपाईँलाई सबैभन्दा मन परेको तरिका कुन हो? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला, म तपाईँको हरेक कमेन्ट पढ्नेछु। यो किताबमा यस्ता 92 अद्भुत तरिकाहरू छन्। यदि तपाईँ चाहनुहुन्छ कि म यसको दोस्रो भाग पनि लिएर आउँ भने कमेन्टमा पार्ट 2 लेख्नुहोस्। यदि यो भिडियोले तपाईँको जीवनमा थोरै पनि मूल्य थपेको छ भने कृपया यो भिडियोलाई लाइक गर्नुहोस् र आफ्ना साथीभाइ तथा परिवारसँग सेयर गर्नुहोस् जसलाई यो जानकारी आवश्यक हुन सक्छ। र सबैभन्दा महत्त्वपूर्ण, हाम्रो च्यानल नेपाली थिङ्क स्पेसलाई सब्स्क्राइब गर्न नबिर्सनुहोला र त्यो घन्टीको आइकन पनि दबाउनुहोला ताकि भविष्यमा आउने यस्ता जीवन उपयोगी भिडियोहरू तपाईँले नछुटाउनुहोस्। यो भिडियो पुरा हेर्नुभएकोमा धेरै धेरै धन्यवाद। याद राख्नुहोस्, तपाईँको आवाजमा शक्ति छ, त्यसलाई सही तरिकाले प्रयोग गर्न सिक्नुहोस्। अर्को भिडियोमा भेटौँला, नमस्ते।
5: झझन खायो झझन मिठो, तिन पनि रक्सी हौ।
6: नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्कर सभाको खादबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र संचार मनोरञ्जनको लागि सुन्ने गरौँ नागरिक चासो।

नमस्ते, म गायक तथा संगीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, सञ्चार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ

नमस्ते, म गायक अभय महत। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्ख सभाको खाँदबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, संचार र मनोरञ्जनका लागि

0: डाक्टर साहब नमस्ते।
1: नमस्ते, बसौँ न। के समस्या छ?
0: आजभोलि स्तन क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
1: कस्तो राम्रो, यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरन्त उपचार गरेमा निको पनि हुन्छ।
0: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
1: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते, आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
0: बुझे डाक्टर साहब।
2: नियमित स्तन जाँच गरौँ। स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

महिनावारी किशोरीहरूमा किशोरावस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी स्यानिटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा यौनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा यौनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनुपर्दछ र यदि स्यानिटरी प्याड हो भने प्रत्येक पटक नयाँ हुनु पर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने स्यानिटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव

0: नगरौ घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौ, साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौ।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
2: नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ संघ सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र संचार मनोरञ्जनको लागि सुन्ने गरौँ।

नमस्ते, म गायक तथा सङ्गीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, सञ्चार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ

नमस्ते, म गायक अभय महत। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्ख सभाको खाँदबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, संचार र मनोरञ्जनका लागि सधैँ

0: डाक्टर साहब नमस्ते।
1: नमस्ते, बसौ न। के समस्या छ?
0: आजभोलि स्तन क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
1: कस्तो राम्रो, यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरन्त उपचार गरेमा निको पनि हुन्छ।
0: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
1: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
0: बुझे डाक्टर साहब।
2: नियमित स्तन जाँच गरौँ। स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: महिनावारी किशोरीहरूमा किशोरावस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी सेनेटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा योनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाईमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा योनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनुपर्दछ र यदि सेनेटरी प्याड हो भने प्रत्येक पटक नयाँ हुनुपर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने सेनेटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौं, घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौं, साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्कर सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र संचार मनोरञ्जनको लागि सुन्ने गरौँ नागरिक चासो।

नमस्ते, म गायक तथा संगीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, सञ्चार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ

नमस्ते, म गायक अभय महत। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्ख सभाको खादबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, संचार र मनोरञ्जनका लागि सधैँ

0: डाक्टर साहब नमस्ते।
1: नमस्ते, बसौ न। के समस्या छ?
0: आजभोलि स्तन क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
1: कस्तो राम्रो, यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरन्त उपचार गरेमा निको पनि हुन्छ।
0: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
1: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
0: बुझे डाक्टर साहब।
2: नियमित स्तन जाँच गरौँ। स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: महिनावारी किशोरीहरूमा किशोरावस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी स्यानिटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा यौनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा यौनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनुपर्दछ र यदि स्यानिटरी प्याड हो भने प्रत्येक पटक नयाँ हुनु पर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने स्यानिटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौं, घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौं, साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ संघ सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र संचार मनोरञ्जनको लागि सुन्ने गरौँ नागरिक।

नमस्ते, म गायक तथा संगीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, सञ्चार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ

नमस्ते, म गायक अभय महत। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्ख सभाको खाँदबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, संचार र मनोरञ्जनका लागि

0: के साह्रो हो नुन खाएको कुखुरा जस्तो झोक्रै बसेको? हिजो बेलुका सुत्नु भएन कि क्या हो?
1: सुत्नु त सुतेको, निन्द्रै पुगेन।
0: किन हजुरआमाले गाली गर्यो कि क्या हो?
1: खै तिन पाने धेर भयो होला।
2: तिन पाने होइन, उहाँले दस पाने खानु भयो।
0: तिन पाने भए पनि चार पाने भए पनि हिजोको अनिदो अनि त्यो रक्सी पिएको ढङढङ्गीले होला आज अल्छी लागे जस्तो छ। बरु यसो गरौँ, अब यसो अल्छी मानेर के बस्नु चौतारोमा? तल्लो चौतारोमा चाहिँ खुसी थामीको चाहिँ गीतको सुटिङ छ अरे। अनि सुनेको थियो भन्थ्यो त्यहाँ एकदमै ठुला ठुला मान्छेहरू पनि आएको छ अरे क्या। ठुल्ठुला मान्छेहरू आउँछ अरे, नाचगान बेसरी हुन्छ अरे। उतेन्द्र कामा पनि आएको थियो। बरु जाउँ न उतै, बरु उता के थिएर
1: बस्नु नाति। हामी खुसी भाइ, राम्रो छ अरे। लु सुन्नु जाउँ,
2: हामी खुसी दाई त मेरो भाइ हो कि दाइ हो?
0: म पनि एक्लै अल्छी लागेको थियो। आफ्नो छोरी सँग बुढा बुढीहरू भेटाए, बुढा बुढो मान्छेहरू भेटाए। आज मसाला चाहिँ
1: पनि

धुमधाम नाच्यो फर्स्टै नाच्यो नाच्छु तिमी त रमाइलो हुँदो रहेछ त रमाइलो त हुँदैन नि।

0: डाक्टर साहब नमस्ते।
1: नमस्ते, बसौ न। के समस्या छ?
0: आजभोलि स्तन क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
1: कस्तो राम्रो, यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरुन्त उपचार गरेमा निको पनि हुन्छ।
0: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
1: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
0: बुझे डाक्टर साहब।
2: नियमित स्तन जाँच गरौँ। स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: महिनावारी किशोरीहरूमा किशोरावस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी सेनेटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा योनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाईमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा योनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनुपर्दछ र यदि सेनेटरी प्याड हो भने प्रत्येक पटक नयाँ हुनुपर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने सेनेटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौं, घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौं, साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्कर सभाको खादबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र संचार मनोरञ्जनको लागि सुन्ने गरौँ नागरिक चासो।

0: होइन हौ सोल्टी, कता के गर्दै हो?
1: कता हुनु नि हो सोल्टिना, म त लागेको हो दोहोरी साँझतिर। हाम्रो पूर्वेली राजा विनोद घिमिरेले नयाँ अनलाइन दोहोरी साँझ खोल्नु भएको रहेछ, उतै दोहोरी गाउँदैछु नि।
0: ए हो र, मलाई पनि लैजानुहोस् न त, गाउनु पर्यो।
1: हुन्छ नि त हुन्छ, आउनुहोस् न त।
0: हुन्छ, बरु छिटो जोडी हाल्नुहोस् न त, हजुरसँगै गाउनु पर्छ कि क्या हो आज?
1: गाउनु पर्छ नि हो सोल्टिना, गाउनु पर्छ।

नमस्ते, म गायक तथा संगीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, सञ्चार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ

नमस्ते, म गायक अभय महत। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्ख सभाको खादबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो, सूचना, संचार र मनोरञ्जनका लागि सधैँ

0: डाक्टर साहब नमस्ते।
1: नमस्ते, बसौँ न। के समस्या छ?
0: आजभोलि स्तन क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
1: कस्तो राम्रो, यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरन्त उपचार गरेमा निको पनि हुन्छ।
0: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
1: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
0: बुझे डाक्टर साहब।
2: नियमित स्तन जाँच गरौँ। स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: महिनावारी किशोरीहरूमा किशोरावस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी सेनेटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा यौनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा यौनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनुपर्दछ र यदि सेनेटरी प्याड हो भने प्रत्येक पटक नयाँ हुनु पर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने सेनेटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौं। घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौं। साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्कर सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र संचार मनोरञ्जनको लागि सुन्ने गरौ नागरिक चासो।
1: आई होप हम फिर कभी ना मिले।

नमस्ते, म गायक तथा संगीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, सञ्चार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ

नमस्ते, म गायक अभय महत। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्ख सभाको खादबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, संचार र मनोरञ्जनका लागि सधैँ

0: डाक्टर साहब नमस्ते।
1: नमस्ते, बसौ न। के समस्या छ?
0: आजभोलि स्तन क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
1: कस्तो राम्रो, यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरन्त उपचार गरेमा निको पनि हुन्छ।
0: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
1: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
0: बुझे डाक्टर साहब।
2: नियमित स्तन जाँच गरौं। स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: महिनावारी किशोरीहरूमा किशोर अवस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी सेनेटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा यौनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाईमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा यौनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनुपर्दछ र यदि सेनेटरी प्याड हो भने प्रत्येक पटक नयाँ हुनु पर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने सेनेटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौं, घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौं, साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
2: हर चेहरे में तेरा अक्स नजर आता, क्या कहें तेरे बारे में, तू हर रूप में खूबसूरत नजर आता।
3: प्रदीप सोनू।

नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ संघका सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र संचार मनोरञ्जनको लागि सुन्ने गरौँ नागरिक चासो।

नमस्ते, म गायक तथा संगीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, सञ्चार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ

नमस्ते, म गायक अभय महत। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्ख सभाको खाँदबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, संचार र मनोरञ्जनका लागि सधैँ

0: डाक्टर साहब, नमस्ते।
1: नमस्ते, बसौ न। के समस्या छ?
0: आजभोलि स्तन क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
1: कस्तो राम्रो! यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरन्त उपचार गरेमा निको पनि हुन्छ।
0: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
1: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले, महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते, आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
0: बुझे डाक्टर साहब।
2: नियमित स्तन जाँच गरौँ। स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: महिनावारी किशोरीहरूमा किशोरावस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी स्यानिटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा योनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाईमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा योनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनुपर्दछ र यदि स्यानिटरी प्याड हो भने प्रत्येक पटक नयाँ हुनुपर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने स्यानिटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौं, घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौं, साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार

नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्कर सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र संचार मनोरञ्जनको लागि सुन्ने गरौँ नागरिक।

0: नमस्ते, म गायक तथा सङ्गीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, सञ्चार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ। हस्, धन्यवाद।
1: होइन सम्धी यार, हाम्रो कोरियामा बस्ने नेपाली केटीहरूले हामी नेपाली केटाहरूलाई भावनै दिनु हो के भएको यस्तो?
2: हो नि सम्धी, लास्टमा कति लाग्छ।

नमस्ते, म गायक अभय महत। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्ख सभाको खाँदबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो, सूचना, संचार र मनोरञ्जनका लागि सधैँ

0: डाक्टर साहब नमस्ते।
1: नमस्ते, बसौ न। के समस्या छ?
0: आजभोलि स्तन क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
1: कस्तो राम्रो, यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरन्त उपचार गरेमा निको पनि हुन्छ।
0: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
1: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले, महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
0: बुझे डाक्टर साहब।
2: नियमित स्तन जाँच गरौँ। स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: महिनावारी किशोरीहरूमा किशोरावस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी सेनेटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा यौनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाईमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा यौनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनुपर्दछ र यदि सेनेटरी प्याड हो भने प्रत्येक पटक नयाँ हुनु पर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने सेनेटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौं, घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौं, साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ संघका सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र संचार मनोरञ्जनको लागि सुन्ने गरौ नागरिक।

नमस्ते, म गायक तथा संगीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, संचार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ

नमस्ते, म गायक अभय महत। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्ख सभाको खाँदबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो, सूचना, संचार र मनोरञ्जनका लागि सधैँ

0: डाक्टर साहब नमस्ते।
1: नमस्ते, बसौँ न। के समस्या छ?
0: आजभोलि स्तन क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
1: कस्तो राम्रो, यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरन्त उपचार गरेमा निको पनि हुन्छ।
0: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
1: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
0: बुझे डाक्टर साहब।
2: नियमित स्तन जाँच गरौँ। स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: महिनावारी किशोरीहरूमा किशोरावस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी सेनेटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा योनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाईमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा योनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनु पर्दछ र यदि सेनेटरी प्याड हो भने प्रत्येक पटक नयाँ हुनु पर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने सेनेटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौं, घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौं, साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्कर सभाको खादबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र संचार मनोरञ्जनको लागि सुन्ने गरौँ नागरिक।

नमस्ते, म गायक तथा सङ्गीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, सञ्चार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ

0: ल गाइस, सक्यो पानी पर्न सक्नेको यो झन्डै झन्डै भिडियो पानी
1: पुग्छ हो। अब त भ्याउँदैन पानी पर।
2: डाक्टर साहब नमस्ते।
3: नमस्ते, बसौ न। के समस्या छ?
2: आजभोलि स्तन क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
3: कस्तो राम्रो, यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरुन्त उपचार गरेमा निको पनि हुन्छ।
2: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
3: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
2: बुझे डाक्टर साहब।
4: नियमित स्तन जाँच गरौँ। स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: महिनावारी किशोरीहरूमा किशोरावस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी सेनेटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा यौनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाईमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा यौनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनुपर्दछ र यदि सेनेटरी प्याड हो भने प्रत्येक पटक नयाँ हुनु पर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने सेनेटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौं। घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौं। साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्कर सभाको खादबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र सञ्चार मनोरञ्जनको लागि सुन्ने गरौँ नागरिक चासो।

नमस्ते, म गायक तथा संगीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, सञ्चार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ

नमस्ते, म गायक अभय महत। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्ख सभाको खादबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो, सूचना, संचार र मनोरञ्जनका लागि

0: डाक्टर साहब नमस्ते।
1: नमस्ते, बसौँ न। के समस्या छ?
0: आजभोलि स्तन क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
1: कस्तो राम्रो, यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरन्त उपचार गरेमा निको पनि हुन्छ।
0: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
1: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
0: बुझे डाक्टर साहब।
2: नियमित स्तन जाँच गरौँ। स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: महिनावारी किशोरीहरूमा किशोरावस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी सेनेटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा योनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाईमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा योनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनु पर्दछ र यदि सेनेटरी प्याड हो भने प्रत्येक पटक नयाँ हुनु पर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने सेनेटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौं, घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौं, साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्कर सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र संचार मनोरञ्जनको लागि सुन्ने गरौँ नागरिक चासो।

नमस्ते, म गायक तथा संगीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, सञ्चार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ

नमस्ते, म गायक अभय महत। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्ख सभाको खाँदबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो, सूचना, संचार र मनोरञ्जनका लागि सधैँ

0: डाक्टर साहब नमस्ते।
1: नमस्ते, बसौँ न। के समस्या छ?
0: आजभोलि स्तन क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
1: कस्तो राम्रो, यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरन्त उपचार गरेमा निको पनि हुन्छ।
0: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
1: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले, महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते, आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
0: बुझे डाक्टर साहब।
2: नियमित स्तन जाँच गरौँ। स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: महिनावारी किशोरीहरूमा किशोरावस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी सेनेटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा योनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाईमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा योनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनुपर्दछ र यदि सेनेटरी प्याड हो भने प्रत्येक पटक नयाँ हुनु पर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने सेनेटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौं, घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौं, साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ संघका सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र संचार मनोरञ्जनको लागि सुन्ने गरौँ नागरिक चासो।

नमस्ते, म गायक तथा संगीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, सञ्चार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ

नमस्ते, म गायक अभय महत। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्ख सभाको खादबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो, सूचना, संचार र मनोरञ्जनका लागि

0: डाक्टर साहब नमस्ते।
1: नमस्ते, बसौ न। के समस्या छ?
0: आजभोलि स्तन क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
1: कस्तो राम्रो, यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरन्त उपचार गरेमा निको पनि हुन्छ।
0: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
1: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले, महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते, आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
0: बुझे डाक्टर साहब।
2: नियमित स्तन जाँच गरौँ। स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: महिनावारी किशोरीहरूमा किशोरावस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी सेनेटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा योनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा योनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनुपर्दछ र यदि सेनेटरी प्याड हो भने प्रत्येक पटक नयाँ हुनुपर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने सेनेटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौं, घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौं, साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार

नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्कर सभाको खादबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र संचार मनोरञ्जनको लागि सुन्ने गरौँ नागरिक चासो।

नमस्ते, म गायक तथा संगीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, सञ्चार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ

नमस्ते, म गायक अभय महत। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्ख सभाको खाँदबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो, सूचना, संचार र मनोरञ्जनका लागि

0: डाक्टर साहब नमस्ते।
1: नमस्ते, बसौ न। के समस्या छ?
0: आजभोलि स्तन क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
1: कस्तो राम्रो, यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरन्त उपचार गरेमा निको पनि हुन्छ।
0: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
1: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
0: बुझे डाक्टर साहब।
2: नियमित स्तन जाँच गरौँ। स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: महिनावारी किशोरीहरूमा किशोरावस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी सेनेटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा यौनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाईमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा यौनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनुपर्दछ र यदि सेनेटरी प्याड हो भने प्रत्येक पटक नयाँ हुनु पर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने सेनेटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौं। घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौं। साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ संघ सभाको खादबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र संचार मनोरञ्जनको लागि सुन्ने गरौँ नागरिक।

नमस्ते, म गायक तथा संगीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, सञ्चार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ

0: नमस्ते, म गायक अभय महत। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्ख सभाको खादबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, संचार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ।
1: डाक्टर साहब, नमस्ते।
2: नमस्ते, बसौ न। के समस्या छ?
1: आज भोलि स्तन क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
2: कस्तो राम्रो! यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरुन्त उपचार गरेमा निको पनि हुन्छ।
1: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
2: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते, आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
1: बुझे डाक्टर साहब।
3: नियमित स्तन जाँच गरौँ। स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा

0: महिनावारी किशोरीहरूमा किशोरावस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी स्यानिटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा यौनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा यौनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनुपर्दछ र यदि स्यानिटरी प्याड हो भने प्रत्येक पटक नयाँ हुनु पर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने स्यानिटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौं, घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौं, साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्कर सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र संचार मनोरञ्जनको लागि सुन्ने गरौँ नागरिक।

नमस्ते, म गायक तथा संगीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, सञ्चार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ

नमस्ते, म गायक अभय महक। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्ख सभाको खादबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, संचार र मनोरञ्जनका लागि सधैँ

0: डाक्टर साहब नमस्ते।
1: नमस्ते, बसौ न। के समस्या छ?
0: आज भोलि स्तन क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
1: कस्तो राम्रो, यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरुन्त उपचार गरेमा निको पनि हुन्छ।
0: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
1: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
0: बुझे डाक्टर साहब।
2: नियमित स्तन जाँच गरौँ। स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: महिनावारी किशोरीहरूमा किशोरावस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी सेनेटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा यौनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाईमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा यौनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनुपर्दछ र यदि सेनेटरी प्याड हो भने प्रत्येक पटक नयाँ हुनु पर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने सेनेटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौं, घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौं, साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ संघका सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र संचार मनोरञ्जनको लागि सुन्ने गरौँ नागरिक चासो।

नमस्ते, म गायक तथा संगीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खादबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, संचार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ

0: जहिले बाउ ल्याङ ल्याङ ल्याङ ल्याङ मात्र गर्छ बिहे गर भनेर, राम्रो केटी पनि पाउनु पऱ्यो नि बिहे गर्नु लागि त।
1: ओइ के छ त बिचार केटी त चुहा छ त।
2: वाह हो त जानकेटा

नमस्ते, म गायक अभय महत। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्ख सभाको खाँदबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, संचार र मनोरञ्जनका लागि

0: डाक्टर साहब नमस्ते।
1: नमस्ते, बसौँ न। के समस्या छ?
0: आजभोलि स्तन क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
1: कस्तो राम्रो, यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरुन्त उपचार गरेमा निको पनि हुन्छ।
0: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
1: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
0: बुझे डाक्टर साहब।
2: नियमित स्तन जाँच गरौँ। स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
3: OSR Digital, entertaining the nation.

0: महिनावारी किशोरीहरूमा किशोरावस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी सेनेटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा यौनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाईमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा यौनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनुपर्दछ र यदि सेनेटरी प्याड हो भने प्रत्येक पटक नयाँ हुनुपर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने सेनेटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौं, घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौं, साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्कर सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र संचार मनोरञ्जनको लागि सुन्ने गरौँ नागरिक चासो।
1: OSR Digital, entertaining the nation.

नमस्ते, म गायक तथा संगीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, सञ्चार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ

नमस्ते, म गायक अभय महत। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्ख सभाको खाँदबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो, सूचना, संचार र मनोरञ्जनका लागि

0: डाक्टर साहब नमस्ते।
1: नमस्ते, बसौ न। के समस्या छ?
0: आजभोलि स्तन क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
1: कस्तो राम्रो, यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरन्त उपचार गरेमा निको पनि हुन्छ।
0: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
1: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले, महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते, आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
0: बुझे डाक्टर साहब।
2: नियमित स्तन जाँच गरौँ। स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: महिनावारी किशोरीहरूमा किशोरावस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी सेनेटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा यौनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा यौनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनुपर्दछ र यदि सेनेटरी प्याड हो भने प्रत्येक पटक नयाँ हुनुपर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने सेनेटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौं, घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौं, साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ संघका सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र संचार मनोरञ्जनको लागि सुन्ने गरौँ नागरिक चासो।
1: Voice of Digital, entertaining the nation.

नमस्ते, म गायक तथा संगीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, संचार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ

नमस्ते, म गायक अभय महक। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्ख सभाको खाँदबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो, सूचना, संचार र मनोरञ्जनका लागि सधैँ

0: डाक्टर साहब नमस्ते।
1: नमस्ते, बसौँ न। के समस्या छ?
0: आजभोलि स्तन क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
1: कस्तो राम्रो, यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरन्त उपचार गरेमा निको पनि हुन्छ।
0: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
1: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
0: बुझे डाक्टर साहब।
2: नियमित स्तन जाँच गरौँ। स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: महिनावारी किशोरीहरूमा किशोरावस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी स्यानिटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा यौनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा यौनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनुपर्दछ र यदि स्यानिटरी प्याड हो भने प्रत्येक पटक नयाँ हुनु पर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने स्यानिटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौं, घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौं, साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्कर सभाको खादबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र संचार मनोरञ्जनको लागि सुन्ने गरौँ नागरिक चासो।

नमस्ते, म गायक तथा संगीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, संचार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ

नमस्ते, म गायक अभय महत। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्ख सभाको खादबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, संचार र मनोरञ्जनका लागि सधैँ

0: डाक्टर साहब, नमस्ते।
1: नमस्ते, बसौँ न। के समस्या छ?
0: आजभोलि स्तन क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
1: कस्तो राम्रो! यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरन्त उपचार गरेमा निको पनि हुन्छ।
0: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
1: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले, महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते, आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
0: बुझे डाक्टर साहब।
2: नियमित स्तन जाँच गरौँ। स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: महिनावारी किशोरीहरूमा किशोरावस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी स्यानिटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा योनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाईमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा योनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनुपर्दछ र यदि स्यानिटरी प्याड हो भने प्रत्येक पटक नयाँ हुनुपर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने स्यानिटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौं, घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौं, साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

नमस्ते, म गायक अनि संगीतकार विनोद खम्बु। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्कर सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना र संचार मनोरञ्जनको लागि सुन्ने गरौँ नागरिक चासो।

नमस्ते, म गायक तथा संगीतकार रक्षक राय। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ सङ्खुवा सभाको खातबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो। सूचना, सञ्चार र मनोरञ्जनका लागि सधैँ सुन्ने गरौँ

नमस्ते, म गायक अभय महत। यहाँहरू यति बेला सुन्दै हुनुहुन्छ शङ्ख सभाको खाँदबारीबाट सञ्चालित पहिलो अनलाइन रेडियो नागरिक चासो, सूचना, संचार र मनोरञ्जनका लागि

0: डाक्टर साहब नमस्ते।
1: नमस्ते, बसौँ न। के समस्या छ?
0: आजभोलि स्तन क्यान्सरका बिरामीहरू बढ्दो छन् भन्ने सुनेर साह्रै चिन्ता लागेर कसरी यसबाट बच्न सकिन्छ भनेर बुझ्न आएको।
1: कस्तो राम्रो, यसरी महिलाहरू आफै सजग भएर नियमित जाँच गरेमा स्तन क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाई यसको तुरन्त उपचार गरेमा निको पनि हुन्छ।
0: अनि नि डाक्टर साहब, यो स्तनको परीक्षण कहिले र किन गर्ने भन्ने पनि प्रश्न पारिदिनुहोस् न।
1: आफ्नो स्तनको परीक्षण महिनावारी भइरहेका महिलाहरूले महिनावारी सुरु भएको सातौं दिन र महिनावारी बन्द भइसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन, जस्तो महिनाको पहिलो शनिबार अथवा एक गते आफ्नो स्तनको परीक्षण गराउनु पर्दछ।
0: बुझे डाक्टर साहब।
2: नियमित स्तन जाँच गरौ, स्तनमा अस्वाभाविक परिवर्तन पाइएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरौ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: महिनावारी किशोरीहरूमा किशोरावस्थामा सुरु हुने एउटा शारीरिक प्रक्रिया हो। महिनावारी हुँदा नरम सुतीका कपडा राम्रोसँग पट्याएर घरेलु प्याड बनाई लगाउने वा बजारमा पाइने तयारी सेनेटरी प्याडको प्रयोग गर्नुपर्छ र प्याड पुरै रगतले भिज्नु अगाडि फेर्नु पर्दछ। महिनावारीको बेलामा योनाङ्ग र प्रयोग गरिने कपडा वा प्याडको सरसफाईमा विशेष ध्यान दिनुपर्छ। यसो नगरेमा योनाङ्गमा संक्रमण हुन सक्छ। हरेक चोटि प्रयोग गरिने घरेलु प्याड सफा हुनुपर्दछ र यदि सेनेटरी प्याड हो भने प्रत्येक पटक नयाँ हुनुपर्दछ। घरेलु प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न घरेलु प्याडको कपडालाई राम्रोसँग साबुन पानीमा धोएर घाममा सुकाउनु पर्दछ। बजारमा पाइने सेनेटरी प्याड एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिसकेको प्याडलाई खाल्डोमा पुर्नु पर्दछ। महिनावारी हुनु महिलाहरूको गौरव हो। महिनावारी हुँदा छुवाछुत र भेदभाव नगरौं, घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी बनौं, साथै प्रशस्त मात्रामा पोषिलो खाना खाऊ र आराम गरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: हेलो सोल्टी नि
1: म सोल्टी नि हैन कान्छी हो
0: ए कान्छी भो
2: दिलाई देऊ त
1: दि कसको फोन कसको खै सोल्टी रे हेलो
0: सोल्टी नि के छ
1: ठीकै छ अनि तौ के छ सोल्टी
3: पत्याउने कुरा नगर तेरो दाइले चाह्यो भने चुर्कीको भरमा बोकेर लिएर हिँड्छ।